0: तेन्जिङदेखि लुम्बिनी जानु पर्ने म
1: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध धर्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
0: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
1: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
2: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एक पाँच र भर पर्दो प्रविधिको साथी
1: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 9855 45 783 स्थान लुम्बिनी कम्प्युटर बेस्टहल लमजुङ
3: सुन्ताली र मेरो बिहे हुँदै छ यसो फोटो भिडियो खिचाउनु पर्ने थियो कता जाने के गर्ने म त अलमलमै परे के गर्ने होला खर्काजी पनि क्या कुरा गर्नुहुन्छ राम्रो फोटो भएन भने मलाई सुन्तलीले मार्छ फेरि लौ न यसो केही उपाय दिनु पर्यो
4: बुद्ध डिजिटल छँदै छ नि झिगे खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि
5: हाम्रा सेवाहरू प्रमाण पत्र सम्मान पत्र खादा ब्याज मायाको चिनो भिजिटिङ कार्ड फोटो प्रिन्ट फोटो फ्रेम विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लमजुङ सम्पर्क नम्बर 9855 46 466
6: नोट सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ
7: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
8: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
7: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा भ्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
6: हाम्रा

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड पब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98461080025।
4: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204335, 0665204375, मोबाइल नम्बर 98560445735।
6: ओ भारे, खाना प्रलो छैले हतार लाइ र
7: होइ आजु मेवाने भछिजी तारे मुई पिबा मेमानी मार्वलरी प्रिवा बिर बेसी सर मोबा गंगा आर्ट ग्यालरी याब मय आछु
6: नै याम बिर तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर याब मयलो खारे तारे प्रे यान सेदी
7: स गंगा आर्ट ग्यालरी तोतो बनेउ र आछु
6: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिनो भनेम्रो
7: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गङ्गा आर्टमा के के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
8: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ।
9: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
10: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमजुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665131387, मोबाइल नम्बर 98462646648 र 98463018883।
11: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
12: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षी

0: फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र,
0: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाख्य फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाख्या फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 9845642664 र 9847609015।
4: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 9842618202 र 9842039799।
4: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
5: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: अहिले बिहानको 6 बज्यो।
7: विश्व पोषण तह बचाउ दिवस साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। बटेकोशी बाढेपछि मृत्यु हुनेको संख्या 1399 पुग्यो। मनु सामाजिक परामर्शमा सरकारको जोड, जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिको टोली मुस्ताङमा।
8: सर्वोच्चमा मुद्दाको चाप, तर न्यायाधीश नियुक्ति उच्चबाट घर जग्गा कारोबार तंग्रिँदै भारतले बिजुली आयात अनुमति नवीकरण गरे पनि निर्यात स्वीकृति दिएन।
7: विदेशमा अध्ययन र काम सकेर नेपालमै स्वरोजगार बन्दै युवाहरू। चिनीको अस्वाभाविक मूल्य बारे सरकारको निगरानी, घिउको माग उच्च तर आपूर्ति कम।
8: सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरीको सामना गरिरहेको राष्ट्रसंघको भनाई, इरानले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने चेतावनी। इरान संघको सैन्य द्वन्द अन्तपछि तेलको मूल्य तीव्र रूपमा घट्ने ट्रम्पको दावी।
7: र एसियाली खेलकुदका लागि दिपेन्द्रको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा। रोहित सहित यूएईका दुई खेलाड़ीमाथि आईसीसीको कार्यवाही। एमपीएलमा डेभिड वार्नरले काठमाण्डु गोर्खा आजबाट खेल्ने।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: साझा खबरको सबैभन्दा शुरूमा रसुवाको भोटेकोशी बाढेपछिको क्षतिको अपडेटको प्रसंग।
8: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 1379 जनाको रसुवा भोटेकोशी बाढीमा पनि मृत्यु भएको छ भने 5179 जना बेपत्ता छन्। 13742 जनाको उद्धार गरिएको छ। घाइते मध्ये 343 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र जसमध्ये धेरै जसो डिस्चार्ज भइसकेका छन् भने केहीको अवस्था गम्भीर रहेको छ। डीएनए परीक्षण मार्फत शव पहिचान को काम जारी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरण प्रभावित क्षेत्रबाट संकलित नमूनाहरू सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत परीक्षणका लागि पठाइएका छन्। बाढ़ीपछि विस्थापित भएका नागरिकहरू अस्थायी होल्डिङ सेन्टरमा बसिरहेका छन्। रसुवा, नुवाकोट र धादिङ गरी 30 केन्द्रमा कुल 2155 जना प्रभावितले आश्रय लिइरहेका छन्। सरकारले होल्डिङ सेन्टरमा बस्न नसाने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म अधिकतम 6 महिनासम्म मासिक नगद राहत दिने पनि निर्णय गरेको छ। 4 जनासम्मको परिवारलाई प्रति महिना 15,000 रूपियाँ र थप सदस्य भएकोमा प्रति व्यक्ति 2,000 रूपियाँ उपलब्ध गराउने समेत व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रमा 19 स्वास्थ्य संस्था मार्फत उपचार सेवा दिइएको छ। 934 जनालाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइएको छ। मोबाइल स्वास्थ्य टोली, एम्बुलेन्स सेवा तथा स्थायी स्वास्थ्य क्लिनिक संचालनमा ल्याइएको छ। रोग निगरानी समेतलाई तीव्र बनाइएको छ भने हालसम्म कुनै ठूलो संक्रामक रोग फैलिन नदिएको समेत बताइएको छ। भारीले सड़क, पुल र विद्युत संरचनामा व्यापक क्षति पुर्याएको छ। पृथ्वी राजमार्गका केही खण्ड अवरूद्ध भए पनि वैकल्पिक मार्ग संचालनमा ल्याइएको छ। पित्रावती क्षेत्रमा बेली ब्रिज निर्माण कार्य शुरू भएको छ भने विभिन्न सड़क खण्ड मरमत गरी यातायात आंशिक रूपमा संचालनमा ल्याइएको छ। धेरै स्थानमा नयाँ ट्र्याक खोल्ने, पहिरो हटाउने तथा ग्राभेलिङ गर्ने कामहरू पनि भइरहेका छन्। प्रभावित क्षेत्रमा अधिकांश टेलिकम सेवा पुनः संचालनमा आएको छ भने केही दुर्गम क्षेत्रमा अझै समस्या कायम छ। विद्युत आपूर्ति पनि अधिकांश स्थानमा पुनर्स्थापना गरिएको भए पनि केही वडामा अझै सेवा पुग्न सकिरहेको छैन। राहत सामग्री हवाई तथा सड़क मार्ग मार्फत निरन्तर पठाइएको छ। इन्धन, खाद्य, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनमा सरकारसँगै गैर सरकारी तथा निजी क्षेत्रले पनि सहयोग गरिरहेको प्राधिकरणले जनाएको छ।
3: यसैबीच 10 भदौको भटेकोशी बाढ़ीमा उत्तर गया खाल्टे निवासी पूर्ण घलेका बुबा, छोटो छोरा, बुहारी, कान्छो भाइ, 2 नातिनी र 3 ज्वाइँ बेपत्ता भएका छन्। उनीहरू अब जिउँदो भेटिँदैनन् भन्ने घलेलाई लागेको छ। सबले नभेटिएका कारण सरकारले परिवारजनलाई काँच क्रिया खर्च दिएको छैन। उत्तर गया गाउँपालिकाले तत्कालै मृत्यु भएको प्रमाण दिन नमिल्ने बताएको छ। 2072 भूकम्पमा पनि घलेले आफन्त गुमाउनु भएको थियो। त्यति बेला सरकारले मृतकको अन्तिम संस्कार गर्न भन्दै तत्काल 40,000 रूपियाँका दरले खर्च दिएको थियो। पछि राहत स्वरूप 1,00,000 रूपियाँ उपलब्ध रहेको थियो। राहत, नामसारी, पेन्सन पट्टा, बीमा रकम लगायतमा समस्या भएपछि बाढ़ीग्रस्त पालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विपद व्यवस्थापन समितिले कानूनी अड़चन फुकाउन आग्रहसहित स्वयं सरकारलाई अनुरोध गरिसकेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा लगायतका शीर्ष नेताहरूले पनि कानूनमा भएको झन्झट र त्यसमा भएको अन्यल चिर्नको लागि पनि निरन्तर संवाद र अनुरोध गर्दै आएका छन्। यसैबीच अहिलेको भोटेकोशी बाढ़ीमा विभिन्न निस्सा र महत्वपूर्ण कागजातहरू बगेर गएपछि पनि नागरिकलाई समस्या भएको छ र यो जुन खालको समस्या नागरिक स्तरमा देखिएको छ यसको समाधान कसरी गर्न सकिन्छ? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले सीआईएनसँग भन्नुभयो,
1: गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् जस्तो विशेष गरी सबभन्दा बढी पिछिल्लो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त मान्छेले त कसैले त पहिचान गरिदिनु पर्यो नि त, त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यो केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानूनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआईडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुन सक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले ई एनआईडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट ई एनआईडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहजमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
7: यसैबीच बागमती प्रदेश सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा कृषि समितिले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षतिको एकीकृत तथा यथार्थ विवरण 30 दिनभित्र संकलन गरी समिति समक्ष पेश गर्न प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ। समितिको प्रदेश सभा सचिवालयमा बसेको बैठकले बाढ़ीबाट विद्यालय शैक्षिक पूर्वाधार स्वास्थ्य संस्था कृषि उत्पादन पशुधन सिंचाई प्रणाली लगायतका क्षेत्रमा भएको क्षतिको वस्तुनिष्ठ विवरण तयार गर्न निर्देशन दिएको हो। भोटेकोशी बाढ़ीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा अहिले पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित छन्। प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउन फकालु खोलाको मुख्य आयोजना बाढ़ीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ, तर खाना पकाउने, कपड़ा धुने र नुहाउने पानीका लागि भने स्थानीय स्रोतमा निर्भर हुनुपर्ने स्थानीयले बताएका छन्। यसैबीच बाढ़ीपछि सो क्षेत्रमा पिउने पानीमा दूषित भएको प्रमाण भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खानेपानीका नमूना मध्ये 5 यी कोलाइन जीवाणु भेटिएको हो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम हुने भएकाले शुद्धिकरण गरेर मात्रै पिउन चिकित्सकले सुझाव समेत दिएका छन्। कृष्ण भेरबाट बुलेट सिलिण्डर र ट्याङ्करको आवतजावत शुरू भएको छ। पृथ्वी राजमार्गको कृष्ण भीरबाट हिजो 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएको बताइएको छ। कृष्ण भीरमा भदौ 14 राजमार्ग भाँसिएपछि यातायात अवरूद्ध भएको थियो। नयाँ सड़क खोलेर 2 अघि अत्यावश्यक सवारी साधन परीक्षणका रूपमा संचालन गरिए पनि मालवाहक सवारी साधन भने हिजो पहिलो पटक छोड़िएको हो। भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाण्डु पुग्न नसक्दा काठमाण्डुमा ग्यास अभाव भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रेक्षक रामेश्वर पौडेलले राजमार्गमा साँझ 4 बुलेट ग्यास सिलिण्डर भरिएका 25 ट्रक, 40 पेट्रोलियम पदार्थ भरिएको ट्याङ्करले कृष्ण भीर पार गरेको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। यसैबीच आपूर्तिमा देखिएको केही अवरोधलाई आधार बनाएर व्यवसायीहरूले भने दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ाएको गुनासो नागरिक स्तरबाट आएको छ। उपत्यकाको बजारमा खाना पकाउने एलपी ग्याससँगै चिनीमा कालो बजारी हुन थालेको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढ़ाएको दावी गरेको छ। बजारमा चिनीको अभाव भएको र महँगो तिरे मात्रै पाइने भनेर गुनासो व्यापक रूपमा बढ़ेको छ। उपभोक्ताले चिनी प्रति किलो 160 रूपियाँ पुगेको भन्ने गुनासो गरेपछि विभागको बजार अनुगमनमा अधिकांश चिनी नै राख्न छोडेको पाइएको र केहीले प्रति किलो 140 रूपियाँमा बिक्री गर्ने गरेको पाइएको विभागको भनाई छ। विभागका निर्देशक अनिल किरातीले विभागको अनुगमन टोली कति मूल्यमा बिक्री गरे भनेर हेर्ने भन्दा पनि खरिद मूल्य 20% भन्दा बढ़ी लिएको पाइएमा कार्यवाही गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार अनुगमनमा प्रति किलो 130 रूपियाँ भन्नुहुन्छ, तर त्यो प्रमाणित गर्ने बिल बिजक देखाउन नसक्नेलाई आर्थिक जारिवाना गरिएको पनि उहाँले बताउनुभयो। विभागका अनुसार चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन विभागले साल ट्रेडिङ कर्पोरेशनसँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाउने विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पनि पहल भइरहेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विदेशमा सिप र अध्ययनको अनुभव नेपालमै रोजगारमा बन्दै युवाहरू
10: आफ्नै देशमा केही गरौं भन्ने हेतुले मैले यो व्यवसाय शुरू गरेको हुँ। घर परिवारसँग बसेर दुःख सुख घरमै गरेर 2-4 आमदानी हुन्छ भने किन अर्का देशमा गएर खुन पसिना बगाउने भनेर मैले यही व्यवसाय शुरू गरेको हुँ।
7: जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिहरूको टोली मुस्ताङमा, सर्वोच्चमा मुद्दाको छाप तर न्यायाधीश नियुक्ति उच्चबाट घरबार कारोबार तंग्रिँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
12: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
11: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
12: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
13: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
11: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
14: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
14: बाल विवाह रोक्नु दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
14: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
17: तपाईहरूले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
14: आजको कान्तिपुरको पहिलो पृष्ठमा सर्वोच्चमा मुद्दाको चाप तर न्यायाधीश नियुक्ति उच्चबाट शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ। सर्वोच्च अदालतमा मंगलबार 489 मुद्दाका पेशे तोकिएका थिए। 230 मुद्दाको फैसला भए भने 260 मुद्दा अर्को दिनका लागि सारिएका छन्। पेशे तोकिएका मध्ये करिब 47% मुद्दा मात्रै टुङ्गो लाग्न सके। आधा भन्दा धेरै हेर्न नभ्याउने, नमिल्ने र विविध कारणले सरी सर्वोच्चमा 29,000 मुद्दा विचाराधीन अवस्थामा रहेका छन्। त्यस्तै भित्रपृष्ठमा तंगिँदै घर जग्गा कारोबार 4.74% बढ़्यो शीर्षकको खबर प्रकाशित छ। यसलाई यज्ञ बन्जारेले लेख्नु भएको छ। उपमहानगर महानगर प्रदेश हुँदै सँगसँगै बढ़्यो घर जग्गा कारोबार। आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासमा मात्रै घर जग्गाको कारोबार 12.25% वृद्धि भएको छ। भारतले बिजुली आयात अनुमति नवीकरण गरिदियो तर निर्यात स्वीकृति दिएन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। माथिल्लो चमेलिया, सेती नदी र माथिल्लो तादी खोलाको गरीब 73.75 मेगावटको बिजुली निर्यात अनुमति गत जून र जुलाईमै सकिएको छ। त्यस्तै भारतले नेपालमा बिजुली आयात गर्न 654 मेगावटको अनुमति नवीकरण गरिदिए पनि निर्यात भइरहेकै समयमा म्यात सकिएका आयोजनाको नवीकरण गरिदिन भने व्यवस्था गरेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा एमालेमा नेतृत्व परिवर्तन सम्भव छ शीर्षकमा गंगा विषयले खबर लेख्नु भएको छ भने कक्षा 1-12 पाठ्यक्रम परिमार्जन गरिँदै शीर्षकमा सुदीप कैनीको खबर छ। त्यस्तै महाधिवेशन हुने निश्चित भएपछि देउबा दबावमा शीर्षकको खबर कुलचन्द न्यूपानेले लेख्नु भएको छ। भित्रपृष्ठमा कांग्रेसको 15 महाधिवेशन 3 असोजबाट शुरू हुने निश्चित भएपछि पूर्व सभापति शेरबहादुर देउबा दबावमा पर्नु भएको छ। हिजो विज्ञप्ति जारी गर्दै देउबालले विशेष महाधिवेशन र त्यसबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्य समिति अवैधानिक भन्दै संस्थापनको महाधिवेशनमा सहभागी नहुन अपील समेत गर्नुभयो। उहाँले आफ्नो समूहले 21-27 मंगिरमा पनि समानान्तर महाधिवेशन मा भने साथ र सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ। देवाली महाधिवेशनमा सहभागी नहुन अपील गरेको केही घण्टामै सभापति थापाले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन अघि कायम रहेको केन्द्रीय कार्य समितिका सबै पदाधिकारी तथा सदस्य वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको समेत प्रश्न पार्नु भएको छ। यसैबीच कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समिति सम्मको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग बताउनुभयो।
18: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको शुरूआतदेखि केन्द्र सभापतिको निर्वाचनसम्म केन्द्र पदाधिकारी केन्द्र सदस्यको निर्वाचनसम्मको अहिले निर्देशिका बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भर्किलो नहुने खर्चिलो नहुने आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसको लागि व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै शुरूआत गर्नुपर्छ भन्ने आवाज सहित निर्देशिका जारी गरेका छौँ। यो निर्देशन नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी भएर लागू गरिसकेको छ।
19: नागरिक दैनिकमा श्रीलंका टापुका 10,000 जोखिममा परकारीको भरमा समृद्धिको सपना प्रविधिको प्रयोगले सहज कटान सँगै असुरक्षा शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छापिएको छ। सुनसरीको बराह क्षेत्र नगरपालिका 6 अर्जुन चन्द्रवंशी 62 वर्षको पुग्नु भयो। जन्मैदेखि नै उहाँ श्रीलंका टापुमा बस्दै आउनु भएको छ, तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै उहाँको घर नजिकै पुगेपछि बगौला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ। पुस्तदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि उहाँ सामु तिर्सिएको छ। कोशी नदीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका शुकदेव कविरत, राधे कविरत, शनिचरण कविरत, बालनीचरण कविरत र मनोज कविरतका परिवार यसै वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाई सरेका छन्। अरू पनि बसाई सर्ने तयारीमा रहेको उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा सुनकोशी मरिन डाइभर्सन सिभिल हाइड्रो मेकानिकल ठेक्कामा 6 प्रतिस्पर्धी शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छापिएको छ। कम्पनीको प्राविधिक मूल्याङ्कन शुरू भएको छ, असोज भित्रै टुङ्गो लाग्ने पनि उल्लेख गरिएको छ। प्राधिकरणलाई स्मार्ट पछि यूटीएल सम्हाल्ने चुनौती शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। नेपाल दूरसंचार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड यूटीएलको अनुमति पत्र स्वतः रद्द गरेसँगै उक्त कम्पनीको सम्पत्ति व्यवस्थापनको जिम्मेवारी प्राधिकरणमाथि आएको छ। स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा देखिएको विवाद यूटीएलमा पनि दोहोरिने जोखिम छ। प्राधिकरणले यूटीएलको आधारभूत टेलिफोन सेवाको अनुमति पत्र तोकिएको अवधिमा नवीकरणका लागि निवेदन नदिएको भन्दै स्वत रद्द भएको सूचना जारी गरेको थियो। नयाँ पत्रिका दैनिकमा ब्रिटिस गोर्खा सैनिकलाई पेन्सनको विकल्पमा आर्थिक प्याकेज दिने बेलायत सकारात्मक शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। नेपाल र बेलायत सरकारबीच विभिन्न चरणमा औपचारिक अनौपचारिक छलफलपछि भूतपूर्व गोर्खा सैनिकलाई एकैपटक आर्थिक प्याकेज उपलब्ध गराउने विषयमा बेलायत सरकार सकारात्मक देखिएको हो। बेलायती रक्षा अधिकारीहरूले नेपाली राजदूतावासलाई दिएको जानकारी अनुसार समान पेन्सन वा समानुपातिक पेन्सनको विकल्पमा गोर्खा पूर्व सैनिकलाई एकपटक आर्थिक प्याकेज दिने विषयमा रक्षा र अर्थ मन्त्रालयको बीचमा छलफल शुरू भएको छ। होल्डिङ सेन्टरमा फैलिने झाडा पखाला, 36 जनामा झाडा पखाला तथा करिब 220 जनामा रोगा खोकी र ज्वरोको समस्या देखिएको बारेमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छापिएको छ। हाजिरी ठोकेर सांसद टाप शीर्षकमा अनु थापाले तस्विर सहितको खबर लेख्नु भएको छ। दिउँसो 1:27 हिजो प्रतिनिधि सभाको मंगलबारको बैठक दिउँसो 1:26 शुरू भयो। बैठक हल सांसदले भरिँदै गयो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार 275 संसद मध्ये 197 जनाले हाजिरी गरेको रेकर्ड छ। झण्डै 2/3 सदस्य रहेको सत्तारूढ़ राष्ट्रपाकै रूमा सांसदहरू पार्टी लिँदै गएपछि बैठकमा प्रश्न उठ्यो। 3:22 अनि 5:46 बैठक सकिँदै गर्दा सभाहलमा 1/3 सांसद पनि किल्ले त्यहाँ रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा इन्द्र सरोवरमा एभी दुर्घटना, 4 मृत्यु, 3 गम्भीर शीर्षकमा खबर छ भने वारपारको स्थितिमा कांग्रेस शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर पनि छापिएको छ। 1.90 करोड़ राजस्व चुहावट नियन्त्रण गर्ने सरकारको लक्ष्यको बारेमा पनि मीन बसन्तले खबर लेख्नु भएको छ भने कृष्ण भीरबाट काठमाडौँतर्फ ग्यासका बुलेटहरू पास हुन थालेको पनि खबरमा उल्लेख गरिएको छ। अर्को खबर गोर्खा पत्र दैनिकमा क्यालीको सदस्यता लिन संसदको अनुमति शीर्षकमा नारायण काफ्रेले लेख्नु भएको हो। एसियाली विधायकी संस्थाहरूको परिषद क्यालीको सदस्यता प्राप्तिको प्रक्रिया अगाडि बढ़ाउन सरकारलाई बाटो खुलेको उल्लेख गरिएको छ। यत्रीपन्नामा कार्ययोजनाले शेयर बजारमा सकारात्मक प्रभाव परेको बारेमा खबर छापिएको छ भने चिनीको अस्वाभाविक मूल्यबारे निगरानी बढ़ेको अनि घिउको माग उच्च रहे पनि आपूर्ति कम भएको बारेमा शशीधर पराजुलीले विराटनगरबाट लेख्नु भएको छ।
14: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले सुडान विश्वको सबैभन्दा ठूलो भोगमरी र विस्थापित संकटको सामना भोगिरहेको जनाएको छ। राष्ट्रसंघका अनुसार 2 करोड़ मानिसले तीव्र भोगमरीबाट पीड़ित रहेको र 1,40,00,000 विस्थापित भएको संघको भनाइ छ। कोषको अभावले संयुक्त राष्ट्र सहायता एजेन्सी संचालनमा बाधा समेत पुगेको जनाइएको छ। 5,00,000 मानिसले भोगमरीको आपतकालीन स्तरको सामना गरिरहेको संयुक्त संघले जनाएको हो। इरानका एक स्वस्थ सुरक्षा अधिकारीले शर्त पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताउनु भएको छ। इराकको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान छिटो सम्झौता गर्न चाहेको र वाशिङटनले वार्ता पुनः शुरू गर्न सक्ने दावी गर्दै गरेको विषयको टिप्पणी गर्दै सामाजिक सञ्जाल मार्फत यस्तो पोस्ट गरेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको सैन्य युद्ध अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने दावी गर्नुभएको छ। उहाँले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्ने इच्छुक रहेको बताउँदै आणविक हतियार विकास रोक्न आफ्नो प्रशासन सफल भएको समेत उहाँले दावी गर्नुभएको हो।
19: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको तेस्रो सिजन नौकातिकमा शुरू हुँदा डेभिड वार्नर प्रतियोगितामा खेल्न आउने सबभन्दा ठूला नाम हुने जनाइएको छ। एनपीएलको फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाजले वार्नरलाई अनुबन्धित गरेको हो। अस्ट्रेलियाका वार्नर आक्रामक ब्याटिङका लागि परिचित हुनुहुन्छ। अस्ट्रेलियाले 2015 र 2023मा एक दिवसीय विश्वकप र 2021मा टी20 विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाड़ी हुनुहुन्थ्यो। 2021को टी20 विश्वकपमा उहाँ प्लेयर अफ द सिरिज हुनुभयो भने अस्ट्रेलियाबाट 2021-23 विश्व टेस्ट च्याम्पियनशीप पनि जित्नु भएको छ। उहाँले राष्ट्रिय टोलीबाट धेरै जित हासिल गर्नुभएको छ र बिग बास, इण्डियन प्रिमियर लीग, पाकिस्तान सुपर लीग लगायतका ग्लोबल लीग खेलेको अनुभव पनि उहाँसँग रहेको छ। यसैबीच दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले जापानमा हुने एसियाली खेलकुदका लागि हिजो 15 सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। जापानको आइची नागोयामा विश्व एसियाडका केही खेल बुधबार शुरू हुनेछ। औपचारिक उद्घाटन भने शनिबार हुने जानकारी दिएको छ। नेपालका रोहित पौडेल सहित यूएका खेलाड़ी अबेद उस्मान र खुजैमा तानवीरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले एसीसी प्रिमियर कपको फाइनलका क्रममा आचार संहिता उल्लंघन गरेकोमा लेभल 1 अभियोग लगाउँदै जरिवाना गराएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा नेपाली इनिङ्सको 31 ओभरमा अवैध र रोहित बीच भनाभन भएको थियो र युरोकप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिता शुरू भएको छ। विभिन्न विद्यालयका युवा बास्केटबल खेलाड़ीलाई एकै मंचमा ल्याउँदै आयोजित यस प्रतियोगिताले खेलकुद सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना प्रवर्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
14: विदेशबाट फर्किएर गाउँमै उदाहरण बनेका युवाहरूको कथा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
14: साझा खबरमा अब युवा स्वरोजगारको कथा। नेपालमा केही छैन र हुँदैन भन्ने मान्यता राखेर दैनिक 2,000 भन्दा धेरै युवाले काठमाडौँ विमानस्थल हुँदै देश छोड्ने गरेका छन्। तर हाम्रै गाउँ घरमै यस्ता युवाहरू छन् जसले विदेशको मोह त्यागेर आफ्नै गाउँघरमै विभिन्न पेसा व्यवसाय गरी बसिरहेका छन्। उनीहरूले अरूलाई पनि रोजगारी दिइरहेका छन्।
21: अध्ययनका लागि अस्ट्रेलिया पुगेका दाङको घोराही 9 अस्पाराका समीर अधिकारी अध्ययन सकेर अस्ट्रेलियामै 3 वर्ष रोजगारी गर्नुभयो। कमाई राम्रो थियो तर 2 वर्ष अघि स्वदेश फर्कनु भएका समीरले गाउँमै पेपर कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गर्नुभएको छ। 35 लाख रूपैयाँ लगानीमा शुरू गरेको उद्योगमा अहिले लगानी बढ़ाएर 70 लाख रूपैयाँ पुर्याउनु भएको छ।
0: म चाहिँ अध्ययनको सिलसिलामा चाहिँ अस्ट्रेलिया पुगेको थिएँ अनि उहाँ अध्ययन सकिसकेपछि चाहिँ केही समय उता रोजगार पनि गरे तर उता रोजगारी गरेर चाहिँ उता आफ्नो देशमा चाहिँ खासै केही योगदान दिन सकिए यस्तो नलाएर चाहिँ यता फर्केर चाहिँ आफ्नो यता पेपर कप स्थापना गरे।
21: बिहान सबेरैदेखि साँझ अबेरसम्म आफ्नो कप उद्योगमा मेसिन चलाइरहने समीरको पेपर कप तथा प्लेट उद्योगबाट अहिले मासिक 10 लाख रूपियाँसम्मका कप तथा प्लेट बिक्री हुने गरेको छ भने आमदानीका हिसाबले आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ।
0: अहिले चाहिँ हामी 2-4 जनालाई पनि रोजगारी दिएर आफू पनि यसमा सन्तुष्ट भएर स्वरोजगारी भएको छु।
21: 4 वर्षको मलेसियाको बसाई त्यागेर स्वदेश फर्किएका कोराही नौ अस्पाराकै हरपल केसीले पनि विदेशबाट फर्किएर गाउँमै कुखुरा पाल्नु भएको छ। 1500 अण्डा उत्पादन गर्ने लेयर्स जातका अण्डा दिने कुखुरा विगत 10 वर्षदेखि पाल्दै आउनुभएका हरपल केसीका खोरमा अहिले कुखुराको संख्या 3000 पुगेको छ।
10: कति अर्का देशमा गुलामी गर्दैन, कति अर्का देशमा पैसा बगाउने त हाम्रै देश नेपालमा गएर केही गरौं भन्ने उद्देश्यले म नेपाल फर्किए। नेपाल फर्किएर मैले शुरूमा 1500 अट्ने खोर लेयर्स कुखुरा पाल्ने विचार गरेर मैले व्यवसाय शुरू गरे, हल्का बढ़ाएर मैले 3000 पुर्याएको छु र आफ्नै देशमा केही गरौं भन्ने हेतुले मैले यो व्यवसाय शुरू गरेको हुँ। घर परिवारसँग बसेर दुःख सुख घरमै गरेर 2-4 पैसा आमदानी हुन्छ भने किन अर्का देशमा गएर खुन पसिना बगाउने भनेर मैले यही व्यवसाय शुरू गरेको हुँ।
21: समीर र हरपल मात्रै होइन प्युठानका होमबहादुर केसी 9 वर्ष जापान बसेर फर्कनु भयो। 6 वर्ष अघि नेपाल फर्कनु भएका उहाँले दाङमा एक सरकारी विद्यालयको 9 बिघा जग्गा भाडामा लिएर कोराही 12 मा कृषि कर्म चलाउनु भएको छ।
2: समग्र किसानलाई समेट्नलाई युवाहरूलाई चाहिँ अलिकति प्रोत्साहन गर्नको निमित्त राज्यले गर्नुपर्ने मुख्य काम भनेको तपाईँको उत्पादन जुन कृषकले गर्छ उत्पादन गर्छ त्यसको चाहिँ बजार व्यवस्थापन मुख्य रूपले अहिले बजार व्यवस्थापनको समस्या टमाटरहरू फालिरहेको अवस्था छ। कोही ठाउँ अहिले हेर्ने हो भने कोही ठाउँ केरा समेत बिक्री भएको छैन, कोही ठाउँ चाहिँ 250 रुपियाँ दर्जन छ। त्यसले गर्दा उत्पादनको चाहिँ बजार व्यवस्थापनको ग्यारेन्टी गर्नु पर्यो।
21: 5 बिघामा लगाएको केराले उत्पादन दिन थालिसकेको छ भने 3 वटा खोरमा कुखुरा पालन तथा बाख्रा पालन चलिरहेको छ। 3 जनालाई नियमित रोजगारी दिँदै आफू पनि स्वरोजगार बन्नुभएका होमबहादुर स्वदेशमै केही गर्न पाउँदा उत्साहित हुनुहुन्छ।
2: सकेसम्म त अझ राज्यले प्रत्येक किसानहरूसँग उसको सामानहरू राज्यले खरिद गरेर राज्यले नै बिक्री गर्नु पर्यो, त्यो भयो भने चाहिँ सायद कृषकको समस्याहरू समाधान हुन्छ जस्तो चाहिँ लाग्छ मलाई।
21: इच्छा शक्ति पेसा प्रतिको लगन शीलता र व्यावसायिक इमान्दारीता हुने हो भने नेपालमा पनि राम्रो आमदानी लिन सक्ने विदेशबाट फर्केका युवाको बुझाइ छ। त्यसका लागि स्थानीय सरकार र अरू सरकारवालाले पनि राम्रो समन्वय गर्नुपर्ने उनीहरू बताउँछन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
22: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
23: बढेको छ बाढीपछि मृत्यु हुनेको संख्या 1399 पुग्यो। मनोसामाजिक परामर्शमा सरकारको जोड, जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिको टोली मुस्ताङमा।
22: सर्वोच्चमा मुद्दाको छाप, तर न्यायाधीश नियुक्ति उच्चबाट। घर जग्गा कारोबार तंग्रिँदै भारतले बिजुली आयात अनुमति नवीकरण गरे पनि निर्यात स्वीकृति दिएन।
23: विदेशमा अध्ययन र काम सकेर नेपालमै स्वरोजगार बन्दै युवाहरू। चीनीको अस्वाभाविक मूल्यबारे सरकारको निगरानी। घिउको माग उच्च तर आपूर्ति कम।
22: सुडानले विश्वको सबभन्दा ठूलो भोकमरीको सामना गरिरहेको राष्ट्रसंघको भनाई। इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने चेतावनी।
23: र एसियाली खेलकुदका लागि दिपेन्द्रको कप्तानीमा नेपाली टोलीको घोषणा। रोहित सहित युएका 2 खेलाड़ीमाथि आईसीसीको कार्यवाही।
22: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेस भित्रको विवाद। विवादका बीच विभिन्न विज्ञप्ति र कार्यक्रम कार्यालयहरू स्थापना गरिएका छन्। सक्कली र नक्कली, कुन आधिकारिक होइन भन्ने बारेमा नागरिकमा त्यो अन्यल सृजना भएकोतर्फ व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ एउटा खुल्ला मैदान जस्तो देखाइएको छ। 3 जना व्यक्तिहरू छन्। एकतर्फ 1 जना व्यक्ति उभिएका छन्, अर्कोतर्फ अर्को व्यक्ति जस्ता उभिएका छन् जसले कांग्रेसकै आधिकारिकताको विषयमा बहस गरिराखेका छन्। ती दुईको बीचमा एकजना भर्खरका युवा जस्ता देखिने व्यक्ति प्रवेश गरेका छन् र केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, एउटै दलको 2 ठाउँमा 2 महाधिवेशन रे, कुन सक्कली कुन नक्कली, सक्कली कांग्रेस पत्ता लगाऊ है पत्ता लगाऊ।
23: प्रस्तुत प्राविधिक साथी रवि दिदालाई धन्यवाद. अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ.
4: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
5: बोबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन. सबै सामान एउटै ठाउँमा पाइन्छ.
4: ए हो र, के पाइन्छ?
5: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ. चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ.
6: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा

0: दरा किचन रैक आदि पाइन्छ। फर्निसिङ का सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिक का सामानहरू बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टी का साथ पाइन्छ।
1: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
0: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 तेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लम्चुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 9845424264 र 9847609015।
2: बुढा ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 तेह्रमा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 तेह्रा लम्सुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 9842618202 र 9840319799।
2: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 तेह्रा लम्सुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कि मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
5: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
0: प्रोपाइटर टेकचङ गुरुङ। नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003 मोबाइल नम्बर 9841680।

0: साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652435, 06652475, मोबाइल नम्बर 98560445।
2: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 813 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। मादी मिदिम सहकारीका संचालक शेयर सदस्य तथा कर्मचारी सहित 64 जना विरूद्ध जिल्ला अदालत लमजुङमा मुद्दा दायर, 5 करोड़ भन्दा बढ़ी रकम हिनामिना गरेको आरोप। मर्स्याङ दिवेशी जल विद्युत आयोजना निर्माण बारे लमजुङका पत्रकार दनाईले उठाए प्रश्न। संचार माध्यमको भूमिकामाथि प्रश्न उठाउँदै महासंघबाट राजीनामा दिने घोषणा। लमजुङमा भरूवा बन्दुक प्रकरणमा पक्राउ परेका व्यक्तिसँग लाइसेन्स रहेको खुलासा। पक्राउ परेपछि नवीकरण। घरबाट बरामद सामग्रीको विषयमा थप अनुसन्धान जारी। राजशान्ति फाउण्डेशनद्वारा भुटेको शिव बाढीबाट प्रभावित 56 परिवारलाई राहत सामग्री प्रदान। र असोज 10 गते हुने भनिएको माया गुरूङ सांगीतिक साजको मिति परिवर्तन, अब मंगसिर 19 गते हुने।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकचन्द गुरुङ। नमस्ते थकाली किचन एन्ड पब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98461080025।
0: समाचार अब विस्तारमा। लमजुङको मध्य नेपाल नगरपालिका 6 बोर्लीटारमा केन्द्रीय कार्यालय रहेको मादी मिदिम ऋण तथा बचत सहकारी संस्था लिमिटेडका संचालक, कर्मचारी तथा शेयर सदस्य सहित 64 जना विरूद्ध 5 करोड़ रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गरेको अभियोगमा जिल्ला अदालत लमजुङमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय लमजुङले सहकारीको रकम अपचलन तथा हिनामिना सम्बन्धी अभियोग पत्र अदालतमा दर्ता गरेको हो। 2070 सालदेखि सञ्चालनमा रहेको उक्त सहकारीले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर मध्य नेपाल नगरपालिका 4 र 7 स्थित राम बजारमा समेत सेवा सञ्चालन गरेको अभियोग पत्रमा उल्लेख छ। अभियोग पत्र अनुसार सहकारीका संचालक समिति, ऋण उपसमिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीले बचतकर्ताको रकम माग बमोजिम नगद तथा व्यक्तिगत खातामा राखी प्रयोग गरेको पाइएको छ। यसरी व्यक्तिगत रूपमा प्रयोग गरिएको रकम 1,47,73,296 रूपियाँ रहेको अभियोग पत्रमा उल्लेख छ। सहकारीमा भएको अनियमितताको क्रममा शेयर सदस्य तथा बचतकर्ताको 5 करोड़ रूपियाँ भन्दा बढ़ी रकम हिनामिना भएको अभियोग लगाइएको छ। घटनामा संलग्न रहेको आरोपमा संचालक, कर्मचारी तथा शेयर सदस्य सहित 64 जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीको सूचीमा 42 नम्बरदेखि सहकारीका संचालक तथा पदाधिकारीलाई समावेश गरिएको छ। प्रहरीले मुद्दामा प्रतिवादी बनाइएका सबै 64 जनालाई फरार सूचीमा राखेको छ। उनीहरूका हकमा मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 57 बमोजिम अदालतबाटै म्याद जारी गरी उपस्थित गराउन अभियोग पत्रमा माग गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ। लमजुङको रायनास नगरपालिका 9 साउने पानीमा भरूवा बन्दुक बनाउँदै गरेको आरोपमा पक्राउ परेका प्रेम विनोद कामी विश्वकर्मासँग भरूवा बन्दुकको लाइसेन्स रहेको खुलेको छ। जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी कागजात अनुसार विश्वकर्माको नाममा भरूवा बन्दुकको नवीकरण सहितको लाइसेन्स रहेको देखिएको हो। उक्त लाइसेन्समा बन्दुक मरमतका लागि अनुमति लिएको विवरण समेत उल्लेख रहेको पाइएको छ। तर प्रहरीले विश्वकर्माको घरबाट बन्दुकका बट ब्यारेल ट्रिगर गार्ड लगायतका सामग्री बरामद भएको जनाएको छ। घटनामा रायना नगरपालिका नौ साउने पानीका 43 वर्षीय दिलबहादुर विक र 57 वर्षीय प्रेम विनोद कामी विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको छ। उनीहरूलाई अनुसन्धानका लागि लमजुङ जिल्ला अदालतले 5 दिनको म्याद थप गरेको छ। यसबीच रायनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनालले लाइसेन्स हुँदाहुँदै पक्राउ गरेर मुद्दा चलाउनु अन्याय भएको बताउनु भएको छ। उहाँका अनुसार सम्बन्धित व्यक्तिसँग बन्दुकको लाइसेन्स रहेको अवस्थामा घटनालाई त्यसै अनुसार हेर्नुपर्ने हुन्छ। यता प्रहरीले भने विश्वकर्माको लाइसेन्स पक्राउ परेपछि मात्रै नवीकरण गरिएको जनाएको छ। लाइसेन्सको अवस्था बन्दुक मर्मतका लागि लिइएको अनुमति र घरबाट बरामद सामग्रीको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। लमजुङका पत्रकार मिलन शर्मा धनाईले मर्स्याङदी बेसी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया र स्थानीय विरोधबारे स्थानीय संचार माध्यमले पर्याप्त समाचार नदिएको भन्दै प्रश्न उठाउनु भएको छ। सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै उहाँले आयोजनाले आवश्यक कानूनी प्रक्रिया पूरा नगरी निर्माण अघि बढ़ाएको दावी गर्नुभएको छ। आयोजना विरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै उहाँले यसको वातावरणीय सामाजिक सांस्कृतिक तथा स्थानीय जीवनमा पर्ने प्रभावबारे सार्वजनिक बहस आवश्यक रहेको बताउनु भएको छ। धनाईले आयोजनाको पछिमा वातावरण बनाउन गतिविधि भइरहेको र स्थानीयवासीबाट ठूलो रकम बराबरको शेयर संकलन गरिएको दावी गर्दै यसमा केही राजनीतिक दलका नेताको समेत साथ रहेको सुनिएको बताउनु भएको छ। उहाँले स्थानीय संचार माध्यमले आन्दोलन अदालतमा पुगेको विवाद तथा आयोजनामा कार्यरत भनिएका एक नाबालक मजदूर 2 महिनादेखि बेपत्ता रहेको दावीबारे समेत समाचार नदिएको भन्दै आलोचना गर्नुभएको छ। यद्यपि नाबालक मजदूर कार्यरत रहेको र बेपत्ता भएको विषय सम्बन्धित निकायबाट पुष्टि नभएको उहाँको वक्तव्यमा छैन पुष्टि भएको विवरण भने उहाँको वक्तव्यमा छैन। यसबीच पत्रकारिताप्रति असन्तुष्टि जनाउँदै धनाईले नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। उहाँले आगामी दिनमा महासंघको सदस्यता बिना पनि स्वतन्त्र पत्रकारिता जारी राख्न सकिने बताउनु भएको छ। लमजुङको दूधपोखरी गाउँपालिकाले आर्थिक वर्ष 2083-84 अन्तर्गत विभिन्न सड़क पूर्वाधार निर्माण तथा स्तरोन्नति योजनाका लागि बोलपत्र आह्वान गरेको छ। गाउँपालिकाले सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार 6 सड़क स्तरोन्नति योजनाको निर्माण प्रक्रिया अघि बढ़ाएको जनाएको छ। गाउँपालिकाले जारी गरेको सूचना अनुसार सबैभन्दा ठूलो योजना शेरले कालीमाटी सड़क स्तरोन्नतिको रहेको छ, जसको अनुमानित लागत 1,19,75,000 रूपियाँ रहेको छ। यस्तै मुखे बिचौर पातले सड़क स्तरोन्नति योजनाको लागत 85,50,000 रूपियाँ निर्धारण गरिएको छ। त्यसै गरी बासार बेसी कुल्की भन्ज्याङ गाउँपालिका सड़क स्तरोन्नतिका लागि 49,98,000 रूपियाँ, जोर्नी समघ रेदी सड़क स्तरोन्नतिका लागि 49,76,000 रूपियाँ, समघ रेदी ताजी पोखरा 4 सड़क स्तरोन्नतिका लागि 34,91,000 रूपियाँ तथा कुयाले उदी ताजी सड़क स्तरोन्नतिका लागि 24,95,000 रूपियाँ अनुमानित लागत निर्धारण गरिएको छ। सबै योजनाको लागि बोलपत्र कागजात शुल्क 3,000 रूपियाँ तोकिएको छ भने योजना अनुसार 55,000 रूपियाँदेखि 2,65,000 रूपियाँसम्म धरौटी रकम राख्नुपर्ने व्यवस्था गरिएको छ। बोलपत्रको वैधता अवधि 120 दिन रहने जनाइएको छ। गाउँपालिकाका अनुसार बोलपत्र दर्ताको अन्तिम मिति असोज 21 गते दिउँसो 12 बजेसम्म छ भने सोही दिन दिउँसो 2 बजे गाउँपालिकाको कार्यालय जोर्नेमा बोलपत्र खोलिनेछ। गाउँपालिकाले सड़क पूर्वाधार विस्तार र स्थानीय बस्तीलाई सहज यातायात पहुँचसँग जोड्ने उद्देश्यले यी योजनाहरू अघि बढ़ाएको जनाएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रा राम्रा डिजाइनको गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गहना लगाउन त कसले छेकेको छ र हँ?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 98560445735।
5: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 813 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
6: सुरको साथ नएको हाल यहाँ बिहे पर्व भजन कीर्तन स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 98422351। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
7: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
8: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
7: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
8: तिमी पनि साह्रै लाठी छौ, गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
7: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
8: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
9: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा, लुम्बिनी कम्प्युटर तपाईँको एक पाँच र भर पर्दो प्रविधिको साथी।
8: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560445783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
10: मारे म त सुन्ताली र मेरो बिहे हुँदै यस फोटो भिडियो खिचाउनु पर्ने थियो।
9: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा, लुम्बिनी कम्प्युटर तपाईँको एक पाँच र भर पर्दो प्रविधिको साथी।
8: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560445783।

0: अनि क्या कुरा गर्नुहुन्छ? राम्रो फोटो भएन भने मलाई सुन्तलीले मार्छ फेरि। ललना यसो केही उपाय दिनु पर्यो।
1: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
2: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसह नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ। सम्पर्क नम्बर 98560 46 466।
3: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
4: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले 16 वटा सवारी साधनका चालकको स्वास्थ्य परीक्षण तथा मादक पदार्थ र लागू औषध सेवन सम्बन्धी चेक जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङ र अस्थायी ट्राफिक प्रहरी पोस्ट भुटेउडार पाउँदीको संयुक्त उपस्थितिमा मंगलबार चालकको स्वास्थ्य परीक्षण तथा मादक पदार्थ र लागू औषध सेवन गरी सवारी चलाउने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले चेक जाँच गरिएको हो। सन्दरबजार नगरपालिका 7 पाउँदे स्थित डुम्रे बेसी शहर चामे सड़क खण्डमा संचालन हुने निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको प्रहरीले जनाएको छ। भोटेउडार अस्पताल प्राली सिउँदी बारका स्वास्थ्य कर्मीसँग समन्वय तथा सहकार्य गरे 16 वटा सवारी साधनका चालकको स्वास्थ्य परीक्षण गर्नुका साथै लागौषध तथा मादक पदार्थ सेवन सम्बन्धी चेक जाँच गरिएको हो। मादक पदार्थ तथा लागौषध सेवन गरी सवारी साधन चलाउँदा चालकसँगै यात्रुको जनजीवन समेत जोखिममा पर्ने भएकाले सम्भावित सवारी दुर्घटना तथा क्षति न्यूनीकरणका लागि यस्तो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। लमजुङको वर्षाङबी गाउँपालिका उडा नम्बर 8 स्थित अवरूद्ध भूस्मे कृषि सड़क खुलाउन स्थानीय बासिन्दाहरू आफै कोदालो र साबेल बोकेर सड़कमा श्रमदानमा जुटेका छन्। सरकारी निकायको बाटो हेर्नुभन्दा आफ्नै पसिनामा विश्वास गर्दै भूस्मे वासीहरूको सामूहिक सहभागिता र कड़ा जनश्रमदानबाट मंगलबार सड़कको पहिरो पन्छाएर केही हदसम्म यातायात सुचारू गर्न सफलता मिलेको छ। यस कृषि सड़क अन्तर्गत पर्ने चारपानी कुनाको पहिरोका कारण यो सड़क खण्ड पटक पटक अवरूद्ध हुँदै आएको छ। यसले स्थानीय किसान तथा सर्वसाधारणको दैनिक आवागमन ठप्प पार्ने गरेको छ। गाउँलेहरूको एकता, श्रम र सामूहिक प्रयासले मंगलबारका लागि बाटो खुलाउन ठूलो सहयोग पुगे पनि यो समाधान छेडेक मात्र रहेको छ। सामान्य पानी पर्ने बित्तिकै माथिबाट पुनः लेदो र पहिरो खसेर सड़क जुमसुकै बेला अवरूद्ध हुन सक्ने अत्यन्तै जोखिमपूर्ण अवस्था कायमै छ। यो सड़कलाई सुरक्षित बनाउनका लागि स्थानीय सरकार तथा सरकारवाला निकायले तत्कालै पक्की प्रखाल सहितको इन्जिनियरिङ समाधान खोज्नुपर्ने भूस्मेवासीले माग राखेका छन्। भोटेकोशी बाढ़ीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका 6 का 56 परिवारलाई राजशान्ति फाउण्डेशनले राहत सामग्री उपलब्ध गराएको छ। बाढ़ीका कारण घर तथा सम्पत्ति गुमाएका परिवारलाई लक्षित गरी फाउण्डेशनले खाद्यान्न, स्वास्थ्य तथा महिला स्वास्थ्य सामग्री सहितको राहत प्याकेज उपलब्ध गराएको हो। प्रत्येक परिवारका लागि 1 कार्टुन चाउचाउ, 5 किलो चिउरा, 1 प्याकेट चकलेट, 1 दर्जन बिस्कुट, 10 प्याकेट सेनेटरी प्याड र 2 पत्ता पारासिटामल उपलब्ध गराएको हो। लमजुङको भोटे उडार सिउडी बार घर भई हाल बेलायतमा बस्दै आउनुभएका समाजसेवी राज शान्ति सुनारको नेतृत्वमा राहत सामग्री जुटाइएको हो। बाढ़ीका कारण घरबार विहीन परिवारलाई अहिले बसोबास खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको अभाव छ। घर पसल र सम्पत्तिमा क्षति पुगेपछि उनीहरूको जीविकोपार्जनमा समेत प्रभावित भएको स्थानीयले बताएका छन्। राहत वितरणमा गल्छी गाउँपालिका 6 का उडा अध्यक्ष दीपक कार्की, स्थानीय समेत रहेका गैरावासी नेपाली संघ एनआरएनएससँग आबद्ध विक्रम

0: ढकालले सहजीकरण गर्नुभएको थियो। राजकुमार सुनार र उहाँकी श्रीमती शान्ति सुनारले फाउण्डेशन मार्फत नेपालमा विभिन्न सामाजिक तथा मानवीय काममा सहयोग गर्दै आउनुभएको छ। शान्ति सुनारको जन्मदिनको अवसरमा व्यक्तिगत खुशीलाई बाढ़ी पीड़ितसँग बाँड्ने उद्देश्यले यस पटक राहत सहयोग गरिएको फाउण्डेशनले जनाएको छ। लमजुङको बेसी शहरमा आयोजना हुने भनिएको वरिष्ठ लोक गायिका माया गुरूङको सांगीतिक साँझ कार्यक्रमको मिति परिवर्तन गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति लमजुङको आयोजनामा आगामी असोज 10 गते हुने भनिएको उक्त कार्यक्रम मंगिर 19 गतेका लागि सरेको हो। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण देशमा उत्पन्न विषम परिस्थितिले पूर्व निर्धारित कार्यक्रम सञ्चालन गर्न सक्ने अवस्था नरहेको आयोजकले जनाएको छ। गैराती देशका धेरै जसो ठाउँमा हल्का वर्षा भए पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा संखुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 247 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गण्डकी प्रदेशको तनहुको थप्रेकमा 157 मिलिमिटर, स्याङ्जाको डण्डस्वारामा 127 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै लमजुङ, कास्के र गोर्खामा पनि 60 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। अहिले गण्डकी प्रदेशका केही ठाउँ, कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका थोरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। ती आसपासका क्षेत्रहरूमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज गण्डकी, कोशी र बागमती प्रदेशको एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना छ। साथै मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मादी मिदिम सहकारीका संचालक, शेयर सदस्य तथा कर्मचारी सहित 64 जना विरूद्ध जिल्ला अदालत लमजुङमा मुद्दा दायर, 5 करोड़ भन्दा बढ़ी रकम हिनामिना गरेको आरोप। मर्स्याङ विवेशी जल विद्युत आयोजना निर्माणबारे लमजुङका पत्रकार दनाईले उठाए प्रश्न, महासंघबाट राजीनामा दिने घोषणा। लमजुङमा भरूवा बन्दुक प्रकरणमा पक्राउ परेका व्यक्तिसँग लाइसेन्स रहेको खुलासा, पक्राउ परेपछि मात्र नवीकरण, घरबाट बरामद सामग्रीको विषयमा भने अनुसन्धान जारी। राजशान्ति फाउण्डेशनद्वारा भोटेकोशी बाढ़ीबाट प्रभावित 56 परिवारलाई राहत सामग्री प्रदान र असोज 10 गते हुने भनिएको माया गुरूङ सांगीतिक साँझको मिति परिवर्तन अब मंगिर 19 गते हुने। हवस् त यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी भगवती सुनारलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz सुन्दै गर्नुहोस्। नमस्कार।
1: रेडियो चौतारी 91.4 MHz।
2: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
3: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
2: ए हो र, के पाइन्छ?
3: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
4: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एण्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू, बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
5: नोट, कामाख्या फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
4: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक लम्सुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियनद्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
1: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एकपटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
0: बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार नजिकै।
2: प्रोप्राइटर सुरेश प्रधान, मोबाइल नम्बर 9855045090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
3: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
4: जापान ट्राई होइन स्योर गरौं।
5: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
4: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
5: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
3: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, रेडियो चौकारी भएको भवन।
6: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9855602900।
7: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 8-13 ओलालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
8: स्वरको साथ नएको हाल यहाँ बिहे पर्व भजन कीर्तन स्कुलका लागि आवश्यक सबै प्रकारका मादल बाँसुरी डमरू खैजुरी गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरवा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
0: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
9: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
9: ल

0: ব্যাস মায়াকো চিহ্ন, ভিজিটিং কার্ড, ফটো প্রিন্ট, ফটো ফ্রেম, বিদ্যালয় তথা সংস্থাকা পরিচয় পত্র তৈয়ার পারিনুকা সাথে শুভ বিবাহ লগায়ত অন্য শুভ কার্যক ফটো তথা ভিডিও উচ্চ গুণস্তরমা খিচিন্ছ। বুদ্ধ ডিজিটাল ফটো স্টুডিও বেশিসহ নগরপালিকা 8 ঝিঙ্গে খোলা হুলাকি কমপ্লেক্স কো ঠিক আগাড়ি লমঝুম। সম্পর্ক নম্বর 9855046467।
1: নোট, সেরা চোক ভিতরপট্টি রহেকো বুদ্ধ ডিজিটাল ফটো স্টুডিও হাল ঝিঙ্গে খোলা হুলাকি কমপ্লেক্স কো ঠিক আগাড়ি রহেকো ঘরমা সরেকো জানকারী গরাউদছৌ।
2: কান্তি র বিকাশকো লাগি হাম্রো আওয়াজ রেডিও চৌতারী 91.4 MHz।
3: दाई, म केही दिन बेसी शहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
4: त्यसको लागि त गलेगाउँ होटल छ नि।
5: शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
3: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
5: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
6: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
3: स्वादिष्ट स्वस्थकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य भैलीगाउँ होटल विशेषहर 8 लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ। सम्पर्क फोन नम्बर 9849939347।
7: सिमिता आ गर त
8: भोके, मेरो दाँत सबै किराले खाएको छ।
7: गर न के, आ गर, म हेर्छु।
8: आ
7: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
8: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
7: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भोपु सैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
9: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
1: भूपु सैनिक डेन्टल होम प्राली, बेसिकर नगरपालिका 8 सेरा ओरालो लमजुङ।
10: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
1: सम्पर्क फोन नम्बर 0665214429, मोबाइल नम्बर 9844484440।
11: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
12: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
11: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
12: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
11: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
12: तिमी पनि साह्रै लाटी छौ, गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
11: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
12: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
6: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा, लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर, बेस्तहर लमजुङ।

0: सरी त्यही जाऊ न।
1: विगत 50 वर्षदेखि सुन्दरबजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98165852, 98066162 र 06651381। दीपा सुन चाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
4: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने? म त अलमलमै परे, के गर्ने होला? खर्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तलीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
5: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला होला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
6: हाम्रा सेवाहरू: प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीसह नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लमजुङ। सम्पर्क नम्बर 98-560-46-466।
7: नोट: सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
8: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
7: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
8: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नुभएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
7: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
6: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
7: सम्पर्क नम्बर 98-462-18202 र 98-403-19-789।
6: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
7: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ओ भारे खन प्रलो छैन हतारलाई ना
2: होइ आजु मेवने बछिजी तारे मुई पिबा मेमेमी मार्बलरी प्रिमा बीर देसी सर मोबा गंगा आर्ट ग्यालरी याबो मैबा आछु
1: नै याम बीर तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भीर याव मैलो खारे तारे प्रे यान सेदी
2: स गंगा आर्ट ग्यालरी तो बनेउरा आछु
1: तर मि मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो सलासी ब्याज दे माया चिनो भनेम्रो
2: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
3: बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
4: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843018383।
5: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
6: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
5: अब के गर्नुहुन्छ त दाई?
6: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
5: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे। यसको कुरा यादै भएन।
7: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोप्राइटर शरद बराल सम्पर्क नम्बर 9856045401 र 9826173799।
8: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
9: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो।
8: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे।
9: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ। होम डेलिभरी सेवा पनि छ।
8: ल त म पनि त्यतै जाने भएँ।
10: बुढा थोकी ब्रदर्स सप्लायर्स टिउरीबारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 टिउरीबार लम्सुङ प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
11: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
12: नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
13: गुणस्तरीय उत्पादन भरपर्दो सेवा

0: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथेँ, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामी, लमजुङ, प्रोपाइटर सरोज बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: किन हाँसे नि बुढा? तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि? तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
4: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
2: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र,
2: के पाइन्छ? घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
5: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
5: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
5: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 98462 र 98403-1979।
5: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
6: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
7: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
7: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
7: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204335, 0665204375, मोबाइल नम्बर 98560445735।
8: मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 8-13 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
9: स्वरको साथ लयको हाल, यहाँ बिहे, पर्व, भजन, कीर्तन, स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खै खैजुनी गिटार लगायत परम्परागत तथा आधुनिक वाद्यवादनका सामग्री पाइनुका साथै मर्मस्पर्शी गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्यवादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल होटल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051, पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरबोधमा पनि शाखा रहेको जानकारी गराइन्छ।
10: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
11: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
10: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
11: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
10: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
11: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध धर्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
10: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
11: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
12: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी।
13: प्रोपाइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856745783, स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लमजुङ।

0: लौ न सुरु गरौँ न रात छिपी छ
1: अनि बाटुलीसँग भिन्ने त नि खै त
2: अनि त्यो हाम्रा छाला चौरी परेको छ
1: तँलाई त मै दिन झन् बाटुलीको त आशै नगर
2: त्यसमा सर्त लगाउँ
1: तयार छ।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 800 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
2: स्वरको साथ लय गुहान, यहाँ बिहे पर्व भजन कीर्तन छिटकुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको हर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 48422351 पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरबोलमा पनि शाखा रहेको जानकारी गराइन्छ।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
5: सम्पर्क मोबाइल नम्बर 98565 41141 र 98636 52615।
6: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
7: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
8: छोरी, आज बजार जाँदा कहाँ खाना खाने हो त?
4: आमा, सिरा बजारको दैलो लज एन्ड रेस्टुरेन्ट जाउँ न, त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ, अनि खाजा पनि राम्रो छ रे नि। हो आमा, रु 450 खाजा सिट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुबोर पनि एमआरपी नै पाइन्छ।
2: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टुरेन्टमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबर्ग बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 जनालाई पुग्ने गरी सुविधा रहेको छ। प्रोप्राइटर विशाल श्रेष्ठ, दैलो लज एन्ड रेस्टुरेन्ट, बेसी सहर नगरपालिका 8 सेरा बजार कामक्षे फर्निचरको आडेमा। सम्पर्क फोन नम्बर 0665208333, मोबाइल नम्बर 98141203।

హలో హలో హలో రేడియో శ్రోతారి, హలో హలో హలో హలో హలో

हॅलो हॅलो हॅलो रेडिओ चौतारी हॅलो रेडिओ चौतारी

हेलो हेलो रेडियो चौतारी हजुर हेलो हेलो हेलो हेलो हेलो बोलेको न हेलो

0: तिम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नकिएकै आइसक्यो। गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98168-85520, 98066-66162 र 066-521-381। दिपा सुन चाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जुङ।
5: सबै प्रकारका मादल, बाँसुरी, डमर, खैजुली, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मसम्पन्न सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि अनुष्ठान मादल मण्डल राम्रो मादलको भर पर्दछ। सम्पर्क फोन नम्बर 48-22-51
6: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला। खड्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
7: बुझ्न डिजिटल छनै छ नि, झिके खोला हुला कि कप्लेसमा ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
2: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसी सहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ। सम्पर्क नम्बर 98560-46466।
4: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।

खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाग्छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन् तिमी।

0: बिहानको 11 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

स्वागत छ। आज भने कार्यक्रम प्रस्तुत म लिडिया उपस्थित भएको छु र प्राविधिक कक्षाबाट साथ दिनुभएको छ आशा मगरले। आज भने हामी बुधबारै बसाईमा रहेको छौ। बुधबारै बसाईमा भने घर परिवारबाट बाहिर रहने आपतजन तथा परिवेशीलाई सम्झना रहेको छ। आफ्नो घरबाट टाढा रहनुभएका आफ्ना इष्टमित्र, आफ्ना आमा बुवा, आफ्ना परिवारहरूलाई सम्झने, बाहिर रहने आफन्तजनहरूलाई परिवारलाई सम्झने दिन आज रहेको छ। आज रेडियो मार्फत तपाईँले आफ्नो परिवारहरूलाई, परदेशीहरूलाई सम्झन सक्नुहुनेछ। हामीसँग जोडिनको लागि तपाईँहरूले 0 6 5 1 1 3 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर आफ्नो आफन्तजन परिवारलाई, आफ्नो आमा बुवालाई, आफ्नो इष्टमित्रहरूलाई सम्झन सक्नुहुनेछ। आज भने हामी बुधबारै बसाईमा रहेको छौ। हामी हरेक दिन फरक फरक विषयका साथ उपस्थित हुने नै छौ। आइतबार हुनेछ सम्झनाको चौतारी, आफ्नो जीवनमा घटेका अविस्मरणीय क्षण, पुराना दिन र बाल्यकालको सम्झनाहरू तपाईँले रेडियो चौतारीको मार्फत भन्न सक्नुहुनेछ। सोमबार रहनेछ प्रतिभाको खोजी, मुक्त, गजल वा अन्य प्रतिभा तपाईँले रेडियो चौतारी मार्फत आफ्नो कला प्रतिभालाई प्रसारण गर्न सक्नुहुनेछ। मंगलबार रहनेछ जुनसुकै नेपाली गीत रोज्न सक्ने, तपाईँलाई जुनसुकै मन पर्ने गीत रेडियो मार्फत तपाईँले कल सम्पर्क गरेर भनेर बजाउन सक्नुहुनेछ। आज भने बुधबार बसाईमा यति भन्दै थिए, कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, ए फेरि आवाज अलिक प्रष्ट आएन, एकचोटि भनिदिनु त। ए हजुर हजुर, नवीन, हजुर हजुर, सन्चै हुनुहुन्छ? अनि हजुर हजुर, हामी सन्चै छौँ। हजुर, तपाईँलाई थाहा भएन है आजको विषयवस्तु। आजको विषयवस्तु चाहिँ आफ्नो घर परिवारबाट बाहिर रहनु नै आफन्तजन, आफ्नो इष्टमित्र तथा परदेशीलाई सम्झना रहेको छ है। तपाईँले आफ्नो परदेशी, आफ्ना साथीभाइ, इष्टमित्रलाई सम्झन सक्नुहुनेछ। हजुर, ए हुन्छ, हस् हुन्छ, अब हामी छुट्नेछौँ है त। हस् हुन्छ, बाबाई। उहाँ हुनुहुन्थ्यो नवीन, उहाँलाई धेरै धन्यवाद छ हाम्रो रेडियोमा कल सम्पर्क गरेर जोडिनुभयो आजको विषयवस्तुलाई। उहाँले सुरुवात गर्नुभयो, अब भने तपाईँहरूको पालो रहेको छ। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, अब भने तपाईँको पालो रहेको छ 0 6 5 1 1 3 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। अहिलेलाई भने साङ्गीतिक कोसेली।

रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्रो यप र रेडियो चौतारीको फेसबुक पेजबाट एकैसाथ प्रसारण हुने 11 देखि 12 बजेसम्मको कल टाइममा

नमस्कार, यो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। श्रोताबिनहरू, आज भने हामी बुधबारे बसाईमा रहेका छौं। बुधबारे बसाईमा भने घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झना रहेको छ। आजको दिनमा भने तपाईँहरूले रेडियो मार्फत आफ्नो आफन्तजनहरूलाई, आफ्नो घर परिवारबाट टाढा रहनुभएका इष्ट मित्रहरूलाई रेडियो मार्फत सम्झन सक्नुहुनेछ। हामीसँग जोडिनको लागि 0665211183 कल सम्पर्क गर्न सक्नुहुनेछ। हिजो हामीलाई फोन गर्नुहुने कलरलाई गोला प्रथाबाट हामीले नाम लिइसकेका छौं। उहाँको नाम चाहिँ हामी कार्यक्रमको अन्त्यमा भन्ने नै छौं, धैर्य गर्नुहोला। यति भन्दै थिए, कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते। हजुर, पाउँदीबाट लक्ष्मी प्रसाद मिश्र। हजुर, सन्चै हुनुहुन्छ? हजुर, हामी सबै सन्चै छौँ। अनि के छ त पाउँदीतिरको हाल खबर? हजुर, दसैँको मौसम चल्दैछ कि क्या है? दसैँको भाइ भाइरा छ क्या? ए, अनि आजको विषयवस्तुतिर लागौ है त। लिडिया तामाङ, तपाईँलाई पनि धेरै धन्यवाद छ। हाम्रो रेडियो चौतारीलाई, रेडियो चौतारीको परिवारलाई यति धेरै माया गर्नुभएको छ, तपाईँलाई पनि धेरै माया छ है रेडियो चौतारीबाट। हुन्छ, हजुरलाई नि धेरै धन्यवाद। हाम्रो रेडियो चौतारीलाई यति धेरै माया गर्नुभएको छ, सधैँ जोडिरहनु होला, यसरी नै माया गरिराख्नु होला। तपाईँलाई पनि धेरै माया छ रेडियो चौतारीबाट। हुन्छ, अब हामी छुटौ है त। हस्, नमस्कार, बाई बाई। उहाँ हुनुहुन्थ्यो लक्ष्मी प्रसाद मिश्र पाउँदीबाट। उहाँले चाहिँ हाम्रो रेडियो चौतारीलाई धेरै माया गरेर
सम्झनु भएको छ, हाम्रो कार्यक्रममा जोडिनु भयो। अब पालो रहेको छ श्रोताबिनहरू तपाईँहरूको 0664521183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। अब अहिलेलाई भने साङ्गीतिक कोसेली।

Dedik kosili pachi. कहाँ के गर्दै हुनुहुन्छ फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ यति भन्दै थिए कोही साथी कल लाइनमा आइसक्नु भएको छ हेलो नमस्ते ए कहाँबाट को बोल्दै हुनुहुन्छ ए गणेश साके बोल्दै हुनुहुन्छ अनि सन्चय हुनुहुन्छ हजुर हामी सबै सन्चै छौँ अनि के छ त त्यतातिरको हालखबर मध्य नेपालतिरको मध्य नेपालतिरको हालखबर के छ मध्य नेपालतिरको हालखबर के छ ए अनि अहिले कता हुनुहुन्छ तपाईँ हजुर सुन्नु भएको छैन म सुन्दैछु तपाईँलाई आज हुन्छ विषयवस्तुतिर लाग है त आजको विषयवस्तु रहेको छ घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झना तपाईँले चाहिँ आफ्नो घर परिवारबाट अब टाढा रहनुभएको आफ्नो इष्टमित्र आफ्नो परिवारलाई सम्झन सक्नुहुनेछ है परदेशीहरूलाई हजुर हजुर रोज्न सक्नुहुन्छ आजको विषयवस्तु छैन त्यही पनि अब तपाईँले भनिहाल्नु भयो रोज्न सक्नुहुन्छ पाइन्छ पाइन्छ पाइन्छ हजुर पाइन्छ रोज्न सक्नुहुन्छ कुन गीत हजुर ए हुन्छ तपाईँलाई धेरै धन्यवाद हामीसँग जोडिनु भयो अब आजलाई भने हामी छुट्यौँ है त हजुर नमस्कार बाई बाई उहाँ हुनुहुन्थ्यो मध्य नेपालबाट गणेशजी उहाँलाई धेरै धन्यवाद छ हामीसँग जोडिनु भयो अब भने तपाईँहरूको पालो रहेको छ श्रोताबिनहरू हामीसँग जोडिनको लागि 0665211183मा कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ अहिलेलाई भने साङ्गीतिक कोसेली

यो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडि सक्नुहुनेछ। यति भन्दै थिए, कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? ए, सुषमा भुजेल हुनुहुन्छ है, अनि सन्चै हुनुहुन्छ? म एकदम सन्चै छु। अनि के छ त यता बेसी सर तपाईँ घरतिरको हाल खबर? ए, हामी त रेडियोभित्र छौँ, केही अत्तोपत्तो नै छैन मौसमको। ए, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? हजुर, हजुर, हामीले प्राविधिक समस्याले गर्दा यस्तो भइरहेको छ। हामीले अब बनाउने कोसिस त गरिरहेकै छौँ, अब कति बेला आउँछ कति बेला आउँदैन के भएको, अब हामी छिट्टै यसको समाधान निकाल्ने नै छौँ है त, चिन्ता नगर्नु होला। हजुर, हजुर हुन्छ, हामी छिटो नै समाधान गर्नेछौँ है त यो समस्यालाई। अब चाहिँ हजुर, हजुर आज नै हो। हजुर, पाइन्छ। हजुर, धन्यवाद। हजुर, हजुर माया भन्दै
हस् हुन्छ नमस्ते बाई बाई. उहाँ हुनुहुन्थ्यो सुषमा भुजेल यहीँ बेसी सहरबाट. हाम्रो रेडियो चौतारीलाई यति धेरै माया गर्नुभयो, हामीसँग जोडिनुभयो, धेरै धन्यवाद छ. अब भने श्रोताबिनहरू तपाईँको पालो रहेको छ 0665-21183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ र आफ्नो परदेशी घर परिवारबाट टाढा रहनुहुने इष्ट मित्रहरूलाई आफन्तजनहरूलाई सम्झन सक्नुहुनेछ. हस्त अहिलेको लागि साङ्गीतिक कोसेली.

0: भाइ, म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
1: त्यसको लागि त घलेगाउँ होटल छ कि छ नि। शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरुम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
0: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
1: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
2: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
0: स्वादिष्ट स्वस्थकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल विशेषार आठ लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 98499309347।

0: बुढी ए बुढी किन ल्याउरो मुख लगाएर बस्यो कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066662162 र 0665231381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्सु
4: मादलको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने हाम्रै लम्बु बेसी सहर 8-13 ओह्रालोमा रहेको अनुष्ठ मादल पसलमा आउनुहोस्
5: सुरको साथ भएको हाल जहाँ बिहे पर्व भजन कीर्तन स्कुलका लागि आवश्यक सबै प्रकारका मादल बाँसुरी डमरू खैजुली गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल मण्डल राम्रो मादलको घर पर्दैछ सम्पर्क फोन नम्बर 98422351 पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हर बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ
6: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
7: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो
6: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
7: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
6: ल त म पनि त्यतै जाने भए
8: बुढा थोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ प्रोपाइटर हरिकृष्ण बुढा थोकी
9: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98636-52615
10: नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
11: गुणस्तरीय उत्पादन भरपर्दो सेवा

0: हजुर, यो सुमधिक समस्या साङ्गीतिक देश लिएर व्यापारिक विश्रामपछि पुनः स्वागत छ। श्रोता मित्रहरू, कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। हजुरहरूले हाम्रो फेसबुक लाइभ www.chautarilive.com मा पनि कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्टलाई पनि कार्यक्रमको अन्तिममा म पढ्ने नै छु र उत्तर पनि दिने नै छु। श्रोताबिन, हरेक एक दिन एकजना लक्की कलरलाई ग्रीन फिल झोल ममबाट एक प्लेट स्पेसल झोल मम प्रदान गरिनेछ। को हुनुहुन्छ त लक्की कलर? त्यसको लागि हामीलाई सम्झनुहोस्। 0665521183 कल सम्पर्क गरेर जोडिनुहोला अनि लक्की कलर बन्नुहोस्। फेरि अर्को कुरा पनि छ है श्रोताबिन, हरेक एक दिन चौतारी कल टाइममा फोन गर्नुहुने एकजना लक्की कलरलाई गोला प्रथाबाट छनौट गरी बुद्ध डिजिटलबाट फोटो फ्रेमिङ गरी फोटो र फ्रेम प्रदान गरिनेछ। त्यो लक्की कलर हाम्रो श्रोताबिनहरू बन्न सक्नुहुनेछ। आउनुहोस्, कल गर्नुहोस्, हामीसँग जोडिनुहोस् र रमाइलो कुराकानी गरौं अनि लक्की कलर बनाऊ। श्रोता यति भन्दै थिए। श्रोताबिनहरू फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने हाम्रो फेसबुक पेजमा पनि कमेन्ट गर्न फेसबुक लाइभमा पनि कमेन्ट गर्न सक्नुहुनेछ। हामी हरेक दिन फरक फरक विषयको साथ उपस्थित हुने नै छौँ। आइतबार रहनेछ सम्झनाको चौतारी। आफ्नो यति भन्दै थिए, कोही साथी कल लाइनमा आइसक्नु भयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: हेलो,
0: नमस्ते,
1: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, को बोल्दै हुनुहुन्छ, नाम भन्नु न हजुरको। अदित। ए, अनि सन्चै हुनुहुन्छ अदितजी? म एकदमै सन्चै छु। हजुर, अनि के छ त हाल खबर, अनि मौसमहरू के चल्दैछ अहिले बाहिर? हुन्छ, अब हामी विषयवस्तुतिर लागौँ है त। कार्यक्रम सुन्दै हुनुहुन्छ? हजुर, आजको कार्यक्रम भने आज भने हामी बुधबारे बसाइमा रहेका छौँ। बुधबारे बसाइमा भने अब घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई तपाईँले सम्झन सक्नुहुनेछ है त।
1: उहाँहरूलाई यो सम्झनको लागि एउटा साङ्गीतिक कोसिस छोडिदिनु हुन अनुरोध गर्न
0: चाहन्छु। ए हुन्छ, सब हामी छुटौँ है त। हस्, धन्यवाद बाबाई। उहाँ हुनुहुन्थ्यो बेसी सहरबाट अतीत, हामीलाई माया गर्नुभयो, रेडियो चौतारीमा सम्पर्क कल सम्पर्क गरेर जोडिनुभयो, उहाँलाई धेरै धन्यवाद छ। श्रोताबिनहरू, अब भने तपाईँको पालो रहेको छ 0665521183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। आफ्नो घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई रेडियो मार्फत सम्झन सक्नुहुनेछ। हस्त, अहिलेलाई भने साङ्गीतिक कोसेली।

यो साङ्गीतिकको सिलीपछि पुनः स्वागत छ श्रोता मित्रहरू, कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। हाम्रो फेसबुक पेजमा, फेसबुक लाइभमा तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ, कमेन्टलाई पनि कार्यक्रमको अन्तिममा म पढ्ने नै छु। कतै तपाईँले हाम्रो सम्पर्क नम्बर त बिर्सिनु भएन, हाम्रो सम्पर्क नम्बर रहेको छ 0665211183। श्रोताबिनहरू, हरेक दिन एकजना लकी कलरलाई ग्रिनफिल्ड झोलमोमोबाट एक प्लेट स्पेसल झोलमोमो प्रदान गरिनेछ। को हुनुहुन्छ त लकी कलर, त्यसको लागि हामीलाई सम्झनुहोस्। 0665211183 कल सम्पर्क गरेर हामीसँग जोडिनुहोस् अनि लकी कलर बन्नुहोस्। फेरि अर्को कुरा पनि छ है श्रोताबिन, हरेक एक दिन 4 तारिक कल टाइममा फोन गर्नुहुने एकजना लकी कलरलाई कोला प्रथाबाट छनौट गरी बुद्ध डिजिटलबाट फोटो फ्रेमिङ गरी फोटो र फ्रेम प्रदान गरिनेछ। त्यो लकी कलर हाम्रो श्रोताबिनहरू बन्न सक्नुहुनेछ। आउनुहोस्, कल गर्नुहोस्, हामीसँग जोडिनुहोस् र रमाइलो कुराकानी गरौं अनि लकी कलर बनाऊ। श्रोताबिनहरू, कहाँ के गर्दै हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। आज भने हामी बुधबार व्यवसायमा रहेको छौं। बुधबार व्यवसायमा भने घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई तपाईँले रेडियो मार्फत सम्झन सक्नुहुनेछ। हामी हरेक दिन फरक विषयका साथ फरक दिन सातै बार उपस्थित हुने नै छौं। आइतबार रहनेछ सम्झनाको चौतारी, आफ्नो जीवनमा घटेको अविस्मरणीय क्षण, पुराना दिन र बाल्यकालको सम्झना तपाईँले रेडियो मार्फत आफ्नो घटनाहरूलाई बताउन सक्नुहुनेछ, ती क्षणहरूलाई रेडियो मार्फत प्रचार गर्न सक्नुहुनेछ। सोमबार रहनेछ प्रतिभाको खोजी, मुक्त गजल वा अन्य प्रतिभा, तपाईँहरू भित्र के प्रतिभा छ तपाईँले चाहिँ रेडियोको कल टाइम मार्फत तपाईँहरूले प्रतिभालाई देखाउन सक्नुहुनेछ। मंगलबार रहनेछ जुनसुकै गीत, नेपाली गीत रोज्न सक्ने, तपाईँले जुनसुकै आफूलाई मन पर्ने गीत मंगलबारको दिनमा तपाईँले रोज्न सक्नुहुनेछ। बुधबार रहनेछ जस्तै कि आज घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झना, आफ्नो घर परिवारबाट टाढा रहनुभएका, कोही कोठा लिएर बस्नुभएका होला, आफ्नो घर ठाउँदेखि टाढा कोही परदेशमा रोजगारीको सिलसिलामा हुनुहुन्छ होला, कोही चाहिँ आफ्नै नेपालमै भए पनि आफूभन्दा टाढा, परिवारभन्दा टाढा, रोजगारको सिलसिलामा, पढाइको सिलसिलामा टाढा रहनुभएका आफ्ना इष्टमित्रहरूलाई, आफ्नो परिवारहरूलाई तपाईँले रेडियो मार्फत चाहिँ सम्झन सक्नुहुनेछ। बिहिबार रहनेछ गीत गाउने, लोकगीत या अन्य, तपाईँले बिहिबारको दिनमा भने जुनसुकै आफूलाई मनपर्ने गीत, लोकगीत वा आधुनिक जुनसुकै गीत तपाईँले गाउन सक्नुहुनेछ र आफ्नो मिठो सुमधुर स्वरलाई रेडियो मार्फत प्रदर्शन गर्न सक्नुहुनेछ। शुक्रबार रहनेछ जुनसुकै नेपाली गीत रोज्ने, शुक्रबार पनि तपाईँले जुनसुकै नेपाली गीत रोज्न सक्नुहुनेछ। हुन्छ, यति भन्दै थिए, कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? ए, राइनसबाट अस्मिताजी बोल्दै हुनुहुन्छ। अनि सन्चै हुनुहुन्छ? ए, एकदम, म पनि एकदम ठिक छु है। अनि यताको मौसम चाहिँ, हामी चाहिँ रेडियो भित्र भएको कारणले केही पनि थाहा थिएन, तर हाम्रो कलरहरूले कलर

छ। अब भने हामी कोही साथीलाई कल लाइनमा लिन सक्दैनौ, माफी चाहन्छु। आज हामीलाई फोन गर्नुहुने कलर हुनुहुन्थ्यो नवीन बेसी शहरबाट, लक्ष्मी प्रसाद मिश्र पाउँदीबाट, मध्य नेपालदेखि गणेश हुनुहुन्थ्यो, सुषमा भुजेल हुनुहुन्थ्यो बेसी शहरबाट, अदित हुनुहुन्थ्यो बेसी शहरबाट, अनि अस्मिताजी हुनुहुन्थ्यो राइनसबाट। उहाँहरूलाई धेरै धन्यवाद। हाम्रो रेडियो चौतारीलाई माया गर्नुभयो अनि यति धेरै हाम्रो रेडियो चौतारीसँग जोडिनुभयो। अनि हामीलाई आज हामी फेसबुकको कमेन्टमा अब पढ्नेछौँ है त। अनि हाम्रो फेसबुक लाइभमा कमेन्ट गर्नुभएको थियो लक्ष्मी प्रसाद मिश्रले, नमस्कार पाउँदीबाट सुन्दैछु, फोन गर्नेवाला कलरको कुरा सुन्न सकिन रे। ए नमस्कार हजुर, माफ गर्नुहोला, हाम्रो यो प्राविधिक समस्याको कारणले यस्तो भइरहेको थियो, हामी माफी चाहन्छौँ। अनि शान्त भुजेलले कमेन्ट गर्नु भएको थियो, नमस्कार म पनि सुन्दैछु, म बेसी शहरबाट सुषमा हो है, रेडियो साह्रै सानो आएको छ है लाइभमा पनि, माफ गर्नु होला है सबैजनालाई, हामी माफी चाहन्छौँ। हामीले धेरै प्रयास गरिरहेका छौँ यो प्राविधिक समस्या मिलाउन, यसको समाधान हामी गरिरहेका नै छौँ। अब छिट्टै हाम्रो रेडियो क्लियर सुनिनेछ। अनि उहाँहरूले कल पनि गर्नुभएको थियो, धेरै धन्यवाद। अनि एम सारूले कमेन्ट गर्नुभएको थियो, नमस्ते जोरले हजुर, मिस यु अल दे, हजुर नमस्ते, हजुरलाई पनि धेरै सम्झना। आज सुनेर साथ दिन पनि पाएन ल शरीर, ए केही छैन एम सारूजी, जब फुर्सदमा हुनुहुन्छ तब कल गर्न सक्नुहुनेछ है, भोलि छ पर्सि छ सधैँ हामी तपाईँहरूसँग जोडिराख्नेछौँ, जति बेला फुर्सदमा हुनुहुन्छ त्यति बेला कल सम्पर्क गर्न सक्नुहुनेछ। अनि लक्ष्मी प्रसाद मिश्रले भन्नुभएको थियो फेरि आवाज सानो आयो, अहिले फेरि आवाज राम्रो आयो, धन्यवाद। एकजना स्टाफले मनिटर गरेर बस्नुपर्छ है, कलरवालाको आवाज कम आएको छ, आवाज फेरि गयो भन्नुभएको छ। हामी धेरै माफी चाहन्छौँ है, घरि आवाज आउने घरि नआउने, हाम्रो यो प्राविधिक समस्याले गर्दा यसो भइरहेको छ, हामी छिट्टै नै यसको समाधान निकाल्ने नै छौँ। हजुरहरूलाई धेरै धन्यवाद, हाम्रो रेडियोसँग जोडिनुभयो, हाम्रो कार्यक्रमसँग जोडिनुभयो, हामीलाई कल सम्पर्क गर्नुभयो, माया गर्नुभयो, धेरै धन्यवाद छ। अहिलेलाई भने म बिदा हुन्छु। प्राविधिक कक्षाबाट साथ दिनुभएको छ भगवती नानुले, उहाँलाई पनि धेरै धन्यवाद छ। नि अहिलेलाई भने म लिडिया पनि बिदाई हुन्छु, सुन्दै गर्नुहोला रेडियो चौतारी 91.4 मेगाहर्ज, धन्यवाद।

0: हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहानको 11 बज्यो।
2: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
2: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
2: ल त, म पनि त्यतै जाने भए।
3: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा।
4: बीबीसी वर्ल्ड सर्भिस Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
6: हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
7: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
8: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
9: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
8: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
9: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
10: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
11: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली।
12: मनाङका हिमतालको जोखिममा मस्याङ्गी नदी करिडोर भोटेकोशीको बाढीबाट पूर्व तयारीका लागि पाठ सिक्नु पर्नेमा जोड। एआई क्षेत्रको दबावले विश्व शेयर बजार प्रभावित, शेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नु पर्ने ओपन एआईको धारणा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज जापानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने

0: खानेको आह्वानमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक सिंहदरबारमा बसिरहेको राष्ट्रपतिको संसदीय दलको कार्यालयमा बसेको छ। बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित रहेको राष्ट्रपतिका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। लामिछानेको आह्वानमा बसेको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बसेको थियो। भदौ 10 गतेको बैठकमा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवस्था, खोजी तथा उद्धार कार्यलाई प्रभावकारी कसरी बनाउने लगायतका विषयमा केन्द्रित रहेको थियो। साथै बैठकले बाढ़ी प्रभावितको उद्धार र व्यवस्थापनका लागि उच्च स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। त्यस्तै भदौ 16 बसेको अर्को सर्वदलीय बैठकमा दलहरूबाट तेस्रो तहका नेताहरू सहभागी भएका थिए। यो बैठकबाट विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 बुधे साझा संकल्प पारित गरिएको थियो। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्री परिषद हुँदै संसदमा लैजाने तयारी भएको छ। कानून मन्त्री सविता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा 6 महिना र बुवालाई 42 दिनसम्म तलबसहितको विदा दिने प्रस्ताव गरिएको छ। आज बिहान सामाजिक सञ्जाल मार्फत उहाँले व्यस्त जीवनमा कामको चाप र बदलिन्दो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको बताउनु भएको छ। अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभएको छ। मन्त्री गौतमले लेख्नु भएको छ, बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन। मनाङका इन्तालमा देखिएको जोखिमले मसल्याङदी नदी आसपासको तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढ़ाएको छ। भोटेकोशीमा आएको बाढ़ीले नेपालका हिमतालको जोखिम र प्रभावलाई बेलैमा अध्ययन गरी आवश्यक पूर्व तयारीका लागि पाठ सिकाएको छ। मनाङ क्षेत्रका हिमताल फुटेर अचानक ठूलो बाढ़ी आएमा त्यसको प्रभाव मसल्याङदी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्व सूचना र विपद प्रति कार्यको तयारी आवश्यक देखिन्छ। मनाङको नासो गाउँपालिका 2 रहेको डोना थुलागी हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ। सन् 2017 गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराई 67 मिटर रहेको देखाएको थियो। ती अध्ययन केही वर्ष अघिका भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढ़ेर गएको छ। विगतमा पहिचान गरिएको जोखिम अहिले कस्तो अवस्थामा छ भन्नेबारे थप अध्ययन आवश्यक रहेको सम्बन्धित पालिका र हिमताल विज्ञले बताएका छन्। नासो गाउँपालिका 2 वडा अध्यक्ष रवि गुरूङ अनुसार डोना हिमतालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेको र यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताउनुभयो। हिमताल बारेका जानकार सुदन विकास महर्जनले डोना हिमतालको अहिलेको अवस्था बढ़ेको वा घटेको बारेमा स्थलगत अध्ययन नगरी यकिन भन्न नसकिने अवस्था रहेको धारणा व्यक्त गर्नुभयो। यस्तै हिमतालको जोखिम विगतदेखि नै रहेको र यस्ता तालको नियमित अनुगमन आवश्यक रहेको उहाँले बताउनुभयो। मसङ्गी नदी मनाङबाट लमजुङ हुँदै गोर्खा र तनहु पार गरी त्रिशुली नदीमा मिसिन्छ। त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने ठूलो बाढ़ीको जोखिमलाई मनाङमा मात्र सीमित नराखे मसङ्गी नदीको तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिएको छ। आज काठमाडौँ उपत्यका सहित 20 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम स्तरको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, म्याग्दी, हुम्ला, बजाङ, बाजुरा र आसपास जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दल त्याग गर्ने 2 उपाध्यक्ष सहित 10 प्रतिनिधिको पद रिक्त, हिजो र अस्ति घटेको सुन चाँदीको भाव आज बढ़्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपाका सभापति लामी छानेको आह्वानमा सर्वदलीय बैठक चल्दै सुत्केरीलाई 6 महिना र बुवालाई 42 दिन तलब सहितको प्रसूति विदाको प्रस्ताव लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनैतिक दलमा प्रवेश गर्ने 2 उपाध्यक्ष सहित 10 जना पालिकाका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित पालिकाका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी 10 जना जनप्रतिनिधिको पद रिक्त रहेको जानकारी दिएको हो। आयोगका अनुसार मध्य प्रदेशका 4, कोशी प्रदेशका 3, बागमती प्रदेशका 2 र सुदूरपश्चिम प्रदेशका 1 जनप्रतिनिधिको पद रिक्त भएको हो। आयोगले राजनैतिक दल सम्बन्धी नियमावली 2074 नियम 32 उपनियम 2 बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको जनाएको छ। हिजो र अस्ति घटेको सुन चाँदीको भाउ आज बढ़ेको छ। सुन आज तोलामा 1700 रूपियाँले बढ़ेर तोलाको 3,01,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यसको दिन अस्ति सोमबार र हिजो मंगलबार सुन चाँदीको भाउ घटेको थियो। त्यस्तै आज पनि चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा 85 रूपियाँले बढ़ेर तोलाको 4,685 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलामा 20 रूपियाँले घटेर तोलाको 4,600 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। आर्टिफिशियल इन्टेलिजेन्स एआई सम्बन्धी कम्पनीको शेयर मूल्यमा आएको गिरावटसँगै विश्वभरका प्रमुख शेयर बजारमा पनि दबाव देखिएको छ। युरोपमा फ्रान्सको सीएसई, जर्मनीको डीएक्स र बेलायतको एफटीएस 0.8% घटेको छ। अमेरिकी शेयर बजारमा पनि गिरावटको संकेत देखिएको छ। ओपनएआईमा ठूलो लगानी रहेको जापानी कम्पनी सफ्ट बैंक ग्रुपको शेयर भने टोकियोमा 7.5% बढ़ेको छ। एआई क्षेत्रमा देखिएको बजार दबाव। ओपनएआईका प्रमुख कार्यकारी अधिकृत सीईओ साम अल्टम्यानको पछिल्लो टिप्पणीपछि थप बढ़ेको हो। उहाँले फर्चुन पत्रिकालाई दिएको अन्तर्वार्तामा ओपनएआईले वाल स्ट्रीममा शेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने बताउनु भएको थियो। यसले सफ्ट बैंक तथा ओपनएआईका अन्य प्रारम्भिक लगानीकर्ताको ठूलो मात्रामा नगद प्राप्त गर्ने सम्भावित अवसरमा ढिलाइ हुने देखिएको छ। एआई उद्योगका केही अगुवाले यसको विकासको गति मानव सुरक्षालाई ध्यानमा राख्दै केही सुस्त बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। अब खेल खबर। विश्व संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानसँग खेल्दैछ। नेपाल र जापान बीचको खेल दिउँसो 4 बजे कोमाकी पार्क एरिनामा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। नेपालले समूह चरणमा इण्डोनेसियासँग पनि खेल्नेछ। सन् 2023 चीनको हाङजाउमा भएको 19 एसियाली खेलकुदमा नेपालले 11 स्थान हासिल गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रपतिका सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक चल्दै पुनर्निर्माण र पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित। सुत्केरी विदा 6 महिना बनाउने सरकारको तयारी। बुवालाई पनि 42 दिन सीआर विदाको प्रस्ताव गरिएको कानून मन्त्री गौतमको भनाई। मनाङका इम्तालको जोखिममा मस्याङ्गी नदी करिडोर। भोटेखुसी बाढ़ीबाट पूर्व तयारीका लागि पाठ सिक्नुपर्नेमा जोड। एआई क्षेत्रको विभागले विश्व शेयर बजार प्रभावित शेयर बिक्री गर्न अर्को वर्ष कुर्नुपर्ने ओपनएआईको धारणा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज जापानसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
2: बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्।
3: विश्वसहर नगरपालिका 8 सेरा बजार कारागार नजिकै रहेको साई अटो वर्कशपमा दक्ष मेकानिक तथा टेक्निसियन द्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
4: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एक पटक अवश्य आउनुहोस् साई अटो वर्कशप।
3: देशी सहर नगरपालिका 8 सेरा बजार कारागार नजिकै।
5: प्रोप्राइटर सुरेश प्रधान, मोबाइल नम्बर 9855 45090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
6: अब देशी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
7: जापान ट्राई होइन सियोर गरौं।
6: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
7: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
6: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
8: लमजुङ एजुकेसन सेन्टर, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौकारी भएको भवन।
9: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9855602900।
10: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 8 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
11: स्वरको साथ लयको हाल यहाँ बिहे पर्व भजन कीर्तन स्कुलका लागि आवश्यक सबै प्रकारका मादल बाँसुरी डमरू खैजुडी गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
12: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
13: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
12: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
13: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
12: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
13: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
12: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
13: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
12: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
9: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9855 45783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
14: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने? म त अलमलमै परे, के गर्ने होला?
15: कुनामा पनि के को पिर गरेको ढुमस?
14: खर्का जी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तलीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
15: बुद्धमा डिजिटल छँदै छ नि, झिगे खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
16: हाम्रा सेवाहरू प्रमाण पत्र सम्मान पत्र खादा ब्याज मायाको चिनो भिजिटिङ कार्ड फोटो प्रिन्ट फोटो फ्रेम विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ। सम्पर्क नम्बर 98560 46 466।
17: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
18: सुन्नुहोस् न दाई, म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
19: त्यसको लागि त गलेगाउँ होटल छ कि छ नि। शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
18: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
19: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
18: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
20: स्वादिष्ट स्वास्थ्यकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल विशेषार 8 लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ। सम्पर्क फोन नम्बर 98499943347।
21: सुनिता आ गर त
22: भोके, मेरो दास सबै किराले खाएको छ।
21: गर न के, आ गर, म हेर्छु।
22: आ
21: छि, कस्तो गनाको, दाँत माझ्दैनौ हो?
22: ठुलो स्वरमा नकराऊ न, मलाई लाज लाग्छ के।
21: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
23: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
17: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ।
23: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
17: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
24: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
25: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
24: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
25: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
24: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
25: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
24: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
25: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
24: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
25: प्रोप्राइटर कृष्ण भूषाल। सम्पर्क नम्बर 98560 45 783। स्थान लुम्बिनी कम्प्युटर बेसहर, लमजुङ।
26: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
22: चाडबाड पनि नजिकै आइसक्यो। घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
0: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
22: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
0: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
1: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
22: सम्पर्क फोन नम्बर 98165852020, 98066162162 र 06651381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ।
2: सुन्नु, पटौली त पुगेर आयो तर घर पुग्न सकिन्छ तिमीको पाटो छ, सबै साथीहरू पनि छोडेर भइसक्यो, मलाई त कस्तो डर पनि लागिरहेको छ त।
3: के माइले, यत्रो वनको बाटो डर त मलाई पनि लागिरहेको छ, त्यही पनि कोही आउँछ कि, एकछिन बाटो हेरौँ न है।
4: दाजै, बगा लगानी गएको छ नि, क्या हो फेरि पर्ला प्यारियो
5: प्यारियो र अब जाने गइसके, अब एउटा राम्रो छुट्टी भेट्यो त, बाटोमा सम्झो हिँड्ने हुन्थ्यो।
4: ल ल, पाइला छिटो चालौँ।
5: चालो चाल

एकान्छा बालाई भनिकन पारी गाउँमा हात माग्नु चाहिँ चाहिँ पर्छ भने फेरि भन्नु हुन्छ।

0: विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले दिउँसोको 1 बज्यो।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्टमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9850 45 783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
3: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला। खड्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तलीले मार्छ फेरि। लौ न यसो केही उपाय दिनु पर्यो।
4: बुद्ध डिजिटल छँदै छ नि, झिके खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
5: हाम्रा सेवाहरू, प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीसहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लमजुङ। सम्पर्क नम्बर 9850 46 466।
6: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
7: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
8: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
7: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ,
6: सम्पर्क नम्बर 9842618202 र 9840319799।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
6: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज। शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ओ भरे खन प्रलो छैन हतारलाई
2: हो आजो मेवाने भिजी तारे मुई पिबा मेमेमी मार्बलरी त्रिमा बीर देशी सर मोबा गंगा आर्ट ग्यालरी याब मैब आछु
1: नै याम बीर तयार तडी भा तारे नासर बजार लम्बीमु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बीर याब मैलो खारे तारे प्रे याने सेदी
2: च गंगा आर्ट ग्यालरी तो बनेर आछु
1: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिनो भनिम्रो
2: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
3: बेसीसर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ।
4: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
5: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट देशी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 98462646648 र 98463018383।
6: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
2: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजानी गरी फर्किएको नि पर्ने।
6: अब के गर्नुहुन्छ त दाई?
2: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन।
7: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोप्राइटर शरद बराल सम्पर्क नम्बर 98560454401 र 98261737799।

이미 미래 진내기고 섭외받는 돌로 바로

0: बाटुलीको त आशै नगर
1: त्यसमा शर्त लगाउनु

पर्ने हो कि आफै बुझिए जाने, मुख खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पोसिता भइतिन् रानी।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लम्जुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजे समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
4: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: किन हाँस्यौ नि बुढा? तोलाई फर्किने गरी कालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तोलाई थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
4: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेची सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।

0: साथको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
2: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र, के पाइन्छ?
2: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 066-520-727, मोबाइल नम्बर 98-465-44-264 र 98-467-915।
5: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
5: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 98-462-18-202 र 98-403-19-799।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
6: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
7: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्नु भएको छ।
7: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
7: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-735, 066-520-775, मोबाइल नम्बर 98-560-45-735।
8: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 8-13 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
9: सुरको साथ लयको मान, यहाँ बिहे, पर्व, भजन कीर्तन, स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुली, गिटार मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरवा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
10: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
11: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
10: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
11: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
10: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
11: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
10: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
11: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
12: हजुर प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी।
11: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9850845783, स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लमजुङ।

書いた。

0: मंजूर सा मंजूर सा
1: पहिला सरटा त सुन
2: सुन्दिम न त सुन्दिम
1: यदि बाटुले हारे पुर्नेको स्वास्नी बन्न तयार छे तर पुर्ने हार्यो भने
2: हार्यो भने
1: यदि पुर्ने हार्यो भने बाटुलीको घरमा हलि बस्नु पर्छ
2: क्या नि हो के छ विचार
0: कस्तो लाग्यो सरटा
3: रसिलो
0: ल सुरु गरौँ
2: ल अलिक खिपेर दिए त

पर्ने हो कि आफै बुझी जाने, मुख खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पछि त भइतिन् रानी।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 8-13 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
2: सुरको साथ लयको भान यहाँ बिहे पर्व भजन कीर्तन स्कुलका लागि आवश्यक सबै प्रकारका मादल बाँसुरी डमरू खैजुली गिटार लगायत परम्परागत तथा आधुनिक वाद्यवादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्यवादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
5: बुढाथोकी ब्रदर्स सप्लायर्स ड्युटी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 ड्युटी बार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
6: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863052615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
9: छोरी, आज बजार जाँदा कहाँ खाना खाने हो त?
4: आमा, सिरा बजारको दैलो लज एन्ड रेस्टुरेन्ट जाउँ न, त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ, अनि खाजा पनि राम्रो छ रे नि। हो आमा, रु 450 खाजा सिट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुबोर पनि एमआरपी नै पाइन्छ।
5: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टुरेन्टमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबर्ग बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 जनालाई पुग्ने गरी सुविधा रहेको छ। प्रोप्राइटर विशाल श्रेष्ठ, दैलो लज एन्ड रेस्टुरेन्ट, बेसी सहर नगरपालिका 8 सेरा बजार, कामच्छे फर्निचरको आटैमा। सम्पर्क फोन नम्बर 0665208633, मोबाइल नम्बर 9811420369।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको
2: ल टेन्सन किन, हाम्रै बेसी शहरमा बार्बर सप छँदैछ नि।
1: बार्बर सप लेडिजको लागि पनि
2: हो? बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
3: हजुर, हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ, हेयर कलरिङ, स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ। बार्बर सप बेसी सहर नगरपालिका 8 प्रशासन चोक, प्रोप्राइटर विनय ठाकुर, सम्पर्क 97-6-27-48-848 र 98-1-31-65-915।

ना आज मुझे हमने लुटेरा ये ही चले।

0: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454001 र 98261737799।
3: किन हाँस्या हो नि बुढा? टोलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि। टोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
4: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।

0: को लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
2: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
1: अब के गर्नुहुन्छ त दाई?
2: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
1: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
3: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
4: सुनिता,

0: हो?
1: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ कि।
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपु सैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
2: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
3: भूपु सैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
4: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
3: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
5: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
6: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
5: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
6: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
5: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
6: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
5: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
6: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
7: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
6: प्रोपाइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560-45783, स्थान लुम्बिनी कम्प्युटर बेसहर, लमजुङ।
8: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
9: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
8: नरिसाउ न बुढी, गर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
9: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
10: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
11: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रमा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
9: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 066-521-381। दिपा सुनचाँदी पसल, बिस्तह नगरपालिका 8, नारायण स्थान, लमजुङ।

0: with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international... The globe.
2: The whole region is in the crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: छिटो व्यवस्थित र प्रभावकारी बनाउन शुरू गरेको यस प्रणालीमा सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदान प्रदान गरिनेछ। यस प्लेटफर्ममा विधेयकको डिजिटल दर्ता, संसदको विद्युतीय हाजिरी, समितिका बैठक व्यवस्थापन र बहसका सबै दृश्य अभिलेख राखिनेछ। साथै नागरिकले सार्वजनिक प्लेटफर्म निकाल्न सकिने यस प्रणालीको डेटा सुरक्षा सरकारी डेटा सेन्टर मार्फत मिलाएको सचिवालयले जनाएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद अरियालले नेपालको सम्पूर्ण संसदीय इतिहासलाई डिजिटलाइज गर्दै गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। आउँदो 500 वर्षपछि समेत नेपालको संसदीय इतिहास अध्ययन गर्न सकिने गरी डिजिटल अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखेको भन्दै उहाँले संसदका अडियो र भिडियो सामग्री पनि सुरक्षित राख्ने बताउनुभयो।
4: सरकारले सुत्केरी आमालाई कम्तीमा 6 महिना र सुत्केरीका श्रीमानलाई 42 दिनसम्मको तलब सहितको प्रसूति स्याहार विदा दिने गरी नयाँ कानून ल्याउने तयारी गरेको छ। कानून मन्त्री सविता गौतमले सुरक्षित मातृत्व तथा प्रजन स्वास्थ्य अधिकार 2075 संशोधन विधेयक तयार भइसकेको र मन्त्री प्रसाद सुन्दै छिट्टै संसदमा लैजाने जानकारी दिनुभएको छ। बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको भन्दै उहाँले विशेष समयमा अभिभावकलाई शिशु स्याहारमा पर्याप्त समय दिनु राज्यको दायित्व भएको बताउनुभयो। पछिल्लो समय कामको चाप्ले व्यवहारमा बच्चा जन्माउने आकर्षण घटेको र जनसंख्या वृद्धिमा समेत कमुदी गएकाले सरकारले यस्तो व्यवस्था प्रस्ताव गरेको हो।
3: नेपाली कांग्रेसको 15 महाधिवेशनमा झण्डै 7,000 प्रतिनिधि सहभागी हुने भएका छन्। असोज 16 देखि 19 गतेसम्म सञ्चालन हुने महाधिवेशन बारे आज आयोजित पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन समितिले यस्तो जानकारी गराएको हो। निर्वाचन समितिका सदस्य राजु नेपालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक देशभर कांग्रेसका 8,70,000 क्रियाशील सदस्य पुगेका छन्। चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन ओडा तहसम्मै झण्डै 9,000 निर्वाचन अधिकृतहरू खटाएको कांग्रेसले जनाएको छ। 3 जिल्ला बाहेक बाँकी 74 वटै जिल्लामा आजदेखि निर्वाचनका सामग्री पठाउने र प्रक्रिया अघि बढ़ाउने काम शुरू भइसकेको छ। यस महाधिवेशनले वडादेखि केन्द्रसम्म गरी देशभरबाट 3.5 लाख भन्दा बढ़ी निर्वाचित नेतृत्व चयन गर्नेछ, जस अन्तर्गत वडा समितिमा मात्रै 2,96,000 भन्दा बढ़ी प्रतिनिधि निर्वाचित हुनेछन्। यस पटकको महाधिवेशनलाई चुस्त, प्रविधि मैत्री र भव्य लोकतान्त्रिक अभ्यासको रूपमा सम्पन्न गर्ने कांग्रेसले बताएको छ।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेकोशी बाढ़ीले धादिङमा पुर्याएको क्षति बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।

0: तीन वर्ष डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में कहीं सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: उज्याला रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चिरिमी जल विद्युत आयोजनाको शुरूमा पाँचवटा सब फेला थप खोजी चल्दै बाढ़ी प्रभावितको पुनर्स्थापना र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय, भोटेकोशी बाटीको वैज्ञानिक अध्ययनका लागि समिति गठन, धादिङको कृष्णवीरको सड़क भोलि बिहानदेखि दुईतर्फी चल्ने, डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण संचालन शुरू, नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अर्यालको भनाई लगायतका खबर प्रस्तुत गरी
2: नेपाल दर्पणमा अब बाँकी प्रसंग। भदौ 10 गतेको भोटेकोशी बाढ़ीले धादिङका चारवटा गाउँपालिकाहरूमा पनि ठूलो क्षति पुर्याएको छ। नदी किनारमा रहेका बस्ती, सड़क, पुल र सार्वजनिक संरचनाहरू प्रभावित भएपछि स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरू राहत उद्धार र क्षति मूल्यांकनमा खटिरहेका छन्। थप जानकारी सहित साथी महेश केवाली।
3: धादिङको गजुरी गाउँपालिकामा भोटेकोशी बाढ़ीमा दुईजनाको ज्यान गएको छ, पाँचजना बेपत्ता छन्। गाउँपालिकाभरि 359 घरधुरी बाढ़ीबाट प्रभावित भएका छन्। प्रभावितहरू 56 परिवार होल्डिङ सेन्टरमा छन्। अरू प्रभावितहरू आफ्नै घर अगाडि त्रिपाल टागेर बसिरहेका छन्। मलेखु र परेवाटार क्षेत्रमा कटान भई सड़क अवरूद्ध बनेको थियो, जहाँ अहिले डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ। त्रिशुली नदी र अन्य खोलामा रहेका तीनवटा पक्की पुलहरू पूर्ण रूपमा बगेका छन्। अहिलेको मुख्य चुनौती भनेको प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माण हो। गाउँपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख एकेन्द्र नेपाल:
4: मलेखुको यो धादिङको लाइफलाइन जोड्ने पुल चाहिँ भइदियो भन्ने छ बेनिफिट, त्यो नभइदिएर चाहिँ अहिले चुनौती भइरहेको छ। अहिलेसम्म डाटा अनुसार धादिङ जाने पुरै खोलाको पनि अब यो सड़कको जग्गा हो, ओइलानी होइन, त्यो अधिकांश यो हाइवेको ओइलानी जग्गा होइन, कलर बनाएर बस्या हो। पूर्जावाला लगभग 11 घर पनि हुनुहुन्छ होइन। पूर्जाबाहेकको घरहरूमा चाहिँ अब पुनर्वास र पुनर्निर्माण अनि गर्ने कि नगर्ने भन्ने नै हो चुनौती।
3: रसुवा बाढीका कारण गल्छी गाउँपालिकामा हालसम्म 10 बेपत्ता रहेकामा दुईजनाको ज्यान गएको पुष्टि भएको छ। 337 परिवार प्रभावित भएका छन्। 84 घर पूर्ण रूपमा क्षति भएका छन्। दुई विद्यालय, दुई स्वास्थ्य संस्था प्रभावित भएका छन्। सड़क पूर्वाधारमा झण्डै 700-800 मिटर बाटो क्षतिग्रस्त भएको छ। 11 झोलुङ्गे पुल र 4 पक्की पुल गरी 15 पुल भत्किएका छन्। कृषि क्षेत्रमा 145 किसानको 417 रोपनी जग्गा पुरिएको छ। हाल सबै विस्थापित परिवार आआफ्नो ठाउँमा फर्किसकेका छन्। बाढ़ी आएको ठाउँमा दिगो बसोबास उपयुक्त नभए पनि मानिसहरू पुरानै ठाउँमा बसिरहेका छन्। अब पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम अगाडि बढ़ाइने पालिकाको योजना छ। गल्छी गाउँपालिकाका विपद व्यवस्थापन प्रमुख रामप्रसाद गेवाली:
5: सबै आफ्नो ठाउँमा फेरा गरेर आफ्नो आफ्नो ठाउँमा फर्किसक्नुभयो। हाम्रो तयारी, अब हाम्रो सहयोगी संस्थाहरू धेरै आउनु भएको छ, 75-80 जना संस्था हुनुहुन्छ। अब हामी क्लस्टरको हिसाबले उहाँहरूलाई कुन सेक्टरमा कसले हेर्ने भनेर अब हामी त्यसको लागि हामी होमवर्क गर्दैछौँ। खानेपानीतिर हेर्नेले खानेपानी, स्वास्थ्यतिर हेर्नेले स्वास्थ्य, अनि बालबालिका, ज्येष्ठ नागरिक अनि अपाङ्ग, त्यसलाई चाहिँ हामीले फोकस गरेर अब हामी अगाडि गर्ने भनेर दोस्रो फेजमा गर्छौँ सर।
3: धादिङकै सिद्धलेख गाउँपालिकामा दुईजनाको ज्यान गएको छ, 3 बेपत्ता छन्। अभिभावक गुमाउने बालबालिका 2 छन्। दुई घर परिवार विस्थापित छन्। उनीहरू पालिकाले वितरण गरेको टेन्टमा बसिरहेका छन्। पालिकाको मुख्य राजमार्गसँगको सम्पर्क नै विच्छेद भएको छ। राजमार्गसँग जोडिने 3 पक्की पुल पूर्ण रूपमा बगेका छन् भने 9 झोलुङ्गे पुलहरू आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तत्कालको आवश्यकतामा खानेपानी नै प्रमुख समस्याको रूपमा देखिएको छ। सिद्धलेख गाउँपालिकाका सूचना अधिकारी आशिष रिमाल:
6: खानेपानी पम्प बस्यो, खोलाबाट पम्प गरेर हामीले डिस्ट्रिब्युट गर्छौँ। त्यो चाहिँ मोटर पम्पहरू सबै बगाएको भन्ने, पुरेको बोरिङहरू थुन्नेको भन्ने छ, सबै प्राधिकरणले हेरेर गर्नुभएको छ।
3: बेनीघाट रोराङ गाउँपालिकामा पनि क्षति भएको छ, 11 बेपत्ता छन्। 6 झोलुङ्गे पुल पूर्ण र 3 आंशिक क्षतिग्रस्त भएका छन्। खानेपानी तथा सिंचाई क्षेत्रमा सामुदायिक तथा व्यक्तिगत गरी 33 लिफ्ट खानेपानी योजना र 3 लिफ्ट सिंचाई योजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। 42 पशु चौपाया बगेका छन्। साथै झण्डै 200 रूपनी कृषि बाली योग्य जग्गामा खोला क्षेत्री तथा कटान भएको छ। बेनीघाट रोडाङ गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरे,
7: हामीका अलि बढी समस्या भनेको तटबन्ध नै हो। तल्लो लाइनका खानेपानी आयोजनाहरू सबै क्षति भएको थिए। खानेपानीको लागि चाहिँ हामीले विभिन्न जात्री निकायहरूलाई डिमान्ड लगाएको छौँ। अनि अर्को चाहिँ हाम्रो पुलहरू देखा नि सबै पुलहरूको कारणले गर्दाखेरि बालबालिकाको पढाइ चाहिँ प्रभावित भएको छ क्या धेरै। त्यो चाहिँ हाम्रो अर्को समस्या हो।
2: यसरी सरकारले बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट तथा धादिङका परिवार तथा व्यवसायीलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ। विपदका बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिन लागेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री ब्राजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले भोटेकोसी नदीमा आएको बाढ़ीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत बिलिङ नगर्ने निर्णय गरेको छ। साथै क्षतिग्रस्त घर व्यवसाय तथा लगायतका ग्राहकको विद्युत मिटरको लगत कट्टा समेत गरिने भएको छ। विद्युत मिटरको लगत कट्टा गरेका प्रभावित ग्राहकले पुनः विद्युत सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निशुल्क उपलब्ध गराउने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
1: वाणिज्य बैंकहरूले निश्चित कर्जालाई दिने औसत ब्याज दर असोजका लागि थप घटेको छ। बैंकमा लगानी योग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याज दर असोजका लागि थप घटेको हो। संचालन रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निश्चितको औसत अधिकतम ब्याज दर 0.046% बिन्दुले घटेको छ। भदौमा 4.13% रहेको औसत ब्याज दर असोजमा 4.08% झरेको छ। 20 4 बैंकले दर घटाएका छन्। कुमारी, नवीन, एभरेस्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याज दर घटाएका हुन्। बाँकी 16 स्थिर छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि ब्याज दर घटिरहेको छ। अहिले बैंकहरूसँग झण्डै 15 खर्ब रूपियाँ भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ।
2: राष्ट्रिय बैंक ऐन 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ। आज वर्षको अर्थ समितिको 30 बैठकले प्रतिवेदन पारित गर्ने निर्णय गरेको अर्थ समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार केही असहमतिका बीच प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। समितिले संशोधन गरेका विषयमा केही सदस्यहरूको व्यक्तिगत रूपमा असहमति भए पनि उहाँहरूले पारितका लागि सहमति दिनुभएको बुढाथोकीको भनाइ छ। अर्थ समितिले विधेयकमा गवर्नर लगायत संचालकको कार्यकाल घटाउने, वन तथा वित्तीय संस्थामा 0.5% भन्दा बढ़ी शेयर स्वामित्व रहेको व्यक्ति गवर्नर तथा संचालक बन्न नपाउने, साउन 1 मौद्रिक नीति ल्याउनु पर्ने, वन तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गवर्नर बन्न पाउने तर 2 कुलिङ पीरियड राखिने, सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने लगायत व्यवस्था गरेको छ। समितिबाट पारित भएको संशोधित प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिनेछ।
1: सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखेकाले केही समयको लागि बोलपत्रदाताले हुलाक मार्फत बोलपत्र दाखिल गर्न सक्ने जनाएको छ। कार्यालयले आज सार्वजनिक सूचना निकालेर विद्युतीय खरिद प्रणाली संचालनमा नआउन्जेलसम्म बोलपत्रदाता स्वयं उपस्थित भई प्रतिनिधि मार्फत वा हुलाक वा कुरियर मार्फत बोलपत्र बुझाउन सकिने जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको यही भदौ 30 सचिव स्तरीय निर्णय अनुसार विद्युतीय खरिद प्रणाली संचालनमा नआउन्जेलसम्म हुलाक मार्फत बोलपत्र दाखिल गर्ने व्यवस्था भएकाले हुलाक मार्फत बोलपत्र कागजात प्राप्त गर्ने, हुलाक मार्फत कानून बमोजिम तोकिएको समय सीमाभित्रै कार्यालयमा दाखिल गर्न सक्ने व्यवस्था मिलाएको सूचनामा भनिएको छ।
2: शेयर बजार 3 कारोबार दिनपछि घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 21.19 अंकले घटेर 2612.42 बिन्दुमा झरेको छ। पूँजी बजार सुधारका लागि 21 बुधे कार्ययोजना घोषणा भएपछि हिजो बढ़ेको नेप्से आज घटेको हो। आज सबै समूहको उपसूचक घटेकामा जलविद्युत र जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार र कम्पनी घटेको छ। हिजो 8.29 अर्ब कारोबार भएकामा आज 350 कम्पनीको 1,51,00,000 हिट्टा शेयर 5.38 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: यसैबीच मन्त्री परिषद बैठकले शेयर कारोबार र पूँजीगत लाभ कर घटाएको छ। आज बसेको मन्त्री परिषद बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पूँजीगत लाभ कर कायम गर्ने निर्णय गरेको हो। नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त भएका लाभ धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने बैठकको निर्णयमा भनिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: कृषि मन्त्र नाग सुन्दर
0: बाढ़ी का कारण मरेका पशुपंछी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपंछीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मीटर टाढा र कम्तीमा 3 फीट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: आपको एकमात्र डीटीएच के बाद डिश फोन
1: डिश फोन खुशी को कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, स्पष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर 9 भिरबाट ट्र्याक्टर खस्दा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको ट्र्याक्टर सड़कबाट झण्डै 100 मिटर तल खस्दा मानेभन्ज्याङ गाउँपालिका 8 20 वर्षीय नवीन पुलानी र 62 वर्षीय छविलाल तिमिल सिन्हाको घटनास्थलमै ज्यान गएको हो। ट्र्याक्टर चालक सहित 3 भने सकुशल छ।
5: यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक गाड़ीको निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको छ। विभागले भदौ 30 गते सातपुर प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्रचार गरी असोज 1 लागू हुने गरी दर्ता खुल्ला गरेको हो। काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक गाड़ीलाई प्राथमिकता दिइने विभागको भनाइ छ। यसअघि विभागले नेपालमा पैठारी हुने सार्वजनिक गाड़ीको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोका गरेकोमा गएको साउन 18 गते एक सूचना जारी गर्दै मालवाहक गाड़ीको दर्ता खुल्ला गरेको थियो।
6: पाठ्यक्रम विकास केन्द्रले गरेको छलफलका क्रममा पाठ्यक्रममा नैतिक शिक्षा, एआई, कोडिङ, जलवायु परिवर्तन र उद्यमशीलताका विषय समेट्नुपर्ने सुझाव प्राप्त भएको छ। केन्द्रका अनुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि देशभरबाट संकलित सुझावका आधारमा यस्तो माग आएको हो। केन्द्रले 7 प्रदेशका 28 जिल्ला र 46 केन्द्रमा पुगेर विद्यार्थी, शिक्षक, अभिभावक तथा पालिका गरी 25,000 भन्दा बढ़ी सरकारवालासँग प्रत्यक्ष अन्तर्क्रिया गरेको थियो। सरकारवालाहरूले शिक्षालाई व्यावहारिक नदेख बुक फ्री डे र ब्याग लेस डे जस्ता अभ्यासलाई प्रभावकारी रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। साथै शिक्षकको पेशागत विकास र मूल्यांकन प्रणालीमा सुधारको माग समेत गरिएको छ। केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार संकलित सुझाव, विज्ञहरूले तयार पारेका 12 थेमेटिक पेपर र अनुसन्धानका निष्कर्षका आधारमा पाठ्यक्रम अध्यावधि गरिनेछ।
5: संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ। विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाले पेश गर्नुभएको प्रतिवेदनमा विधेयकका 45 मध्ये 24 दफा संशोधन गर्दै पशु स्वास्थ्य सुरक्षा र किसानको राहतलाई प्राथमिकता दिइएको छ। संशोधन विधेयक अनुसार अब बाध्यात्मक परिस्थिति नआएसम्म वा आवश्यक प्रक्रिया पूरा नगरी शंकाकै आधारमा पशु मार्न पाइने छैन। रोग नियन्त्रणका क्रममा पशु वा पशुजन्य पदार्थ नष्ट गर्नु परेमा धनीलाई राहत र क्षतिपूर्ति दिन छुट्टै क्षतिपूर्ति तथा राहत कोषको व्यवस्था गरेको रोकाले बताउनुभयो। उहाँका अनुसार यस्तो राहत वितरणमा विपन्न, असहाय, एकल महिला र सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिइनेछ। विधेयकमा राष्ट्रिय कार्ययोजना निर्माण, वन्यजन्तुका महामारीको सघन निगरानी र तहगत समन्वयको प्रावधान राखिएको छ। साथै रोग नियन्त्रणका लागि बढ़ीमा 11 सदस्यीय भेटनरी द्रुत प्रतिकारी टोली गठन गर्ने र खटिने कर्मचारीको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था समेत गरेको सभापति रोकाले बताउनुभयो।
6: सोलखुम्बुको सताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाछिरिङ राई विरूद्ध आज आरोप पत्र दायर गरेको हो। उनीहरूमाथि आर्थिक वर्ष 2080-81 सञ्चालन भएको 90 दिने ढाका सिलाई बुनाई तालिममा प्रशिक्षकको काम दिलाए बापत 45,000 रूपियाँ घुस लिएको आरोप छ। उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। आमा छोराकै मिलिमतमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवैजनालाई 45,000 रूपियाँ बिगो कायम गर्दै कैद र जरिवानाको माग दावीसहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर. गाजामा युद्धका कारण क्षतिग्रस्त एउटा भवन भत्किँदा पाँच बाल बालिका सहित कम्तीमा 20 जनाको ज्यान गएको छ. गाजा शहरको ताल अल हावा क्षेत्रमा रहेको छतले भवनको भग्नावशेषमा अहिले उद्धार कार्य चलिरहेको बीबीसीले जनाएको छ. भवन असुरक्षित रहेको चेतावनीका बीच त्यहाँ झण्डै 10 परिवार बस्दै आएका थिए. नागरिक सुरक्षा निकायका निर्देशक राइद अल दहसानले भग्नावशेष मुनिबाट आवाज सुनेकाले मानिसहरू जीवितै फेला पार्ने आशा अझै बाँकी रहेको बताउनु भएको छ. आश्रयका सीमित विकल्पहरूका कारण मानिसहरू क्षतिग्रस्त भवनलाई सुरक्षित ठानेर त्यहाँ सर्न बाध्य भएका उहाँको भनाइ छ. संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको गाजामा रहेको कार्यालयका प्रमुख आलेसान्द्रो मार्सिकका अनुसार क्षतिग्रस्त भवनको भग्नावशेषमा 70-100 जना मानिस फँसेको अनुमान छ. उहाँले गाजाभरि युद्धका कारण क्षतिग्रस्त भएका अरू झण्डै 400 वटा भवन ढल्ने उच्च जोखिममा रहेका चेतावनी दिनुभएको छ.
6: यस्तै जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको संख्या पहिलोपटक 1 लाख नागेको छ. जापानमा अहिले 1,07,677 जना 100 वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ. यसमा 88% महिला छन्. स्वास्थ्य मन्त्री केनिचिरो उएनोले चिकित्सा र प्रविधिमा भएको प्रगतिको उल्लेख गर्दै यति धेरै मानिसहरू लामो स्वस्थ र सक्रिय जीवन बिताइरहेकामा आफू खुशी भएको बताउनु भएको छ. तर उहाँले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौतीबारे भने सचेत गराउनु भएको छ. विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वस्थ खानपान र सक्रिय जीवनशैली लगायत विभिन्न कारकहरूलाई दिन्छन्. वृद्धवृद्धाहरू पनि नियमित रूपमा हिँड्छन्, सार्वजनिक गाड़ी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेचिङ गर्छन्.
5: नेपाल दर्पणमा अब खेल खबर. एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ. कोमाकी शहरमा रहेको पार्क एरिनामा भएको आजको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भयो. जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो. समूह एमा रहेको नेपालले अब भोलि इन्डोनेसियासँग खेल्नेछ. यो खेल भोलि दिउँसो 4:05 शुरू हुनेछ. प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्. समूह ए र बीमा 3-3 र समूह सी र डीमा 4-4 टोली रहेका छन्. हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्. खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबरका शीर्षक फेरि एकपटक.
6: खेलिने कलकत्ता आयोजनाको सुरुङमा 5 सब खेला खोजी चल्दै बाढ़ी प्रभावितको पुनस्थापना र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय.
5: डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू. नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख परियालको भनाई.
6: बैंकको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन. व्यक्तिगत मुद्दतीमा 100 धेरै प्रभु बैंकमा 4.5% ब्याज पाइने. कर्जा लगानी नबढेपछि बैंकमा पैसा तोड्ने क्रम बढ्दै.
5: युद्धका कारण क्षतिग्रस्त गाजाको भवन भत्किँदा कम्तीमा 20 जनाको ज्यान गयो. भग्नावशेष मुनि 70-100 जनासम्म मानिस फँसेका अनुमान.
6: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग पराजित.
5: आजको नेपाल दर्पण सकिएको छ. प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजमेरा बस्नेतुन विदा हुन्छौ. हिमालयको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं.

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुल। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 0142-3888-9802-1235-8888।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनी

बिमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: सही धाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू।

0: भोलि बिहीबार विश्वकर्मा बाबाको पूजा गरिदै विशेष शहरमा पूजा सामग्री मिठाई तथा प्रसाद किन्नेको भीड़। विश्वकर्मा पूजाको दिन विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रको महसुल काउन्टर बन्द रहने, आकस्मिक तथा नो लाइट इमर्जेन्सी सेवा भने सञ्चालनमा रहने। पहिरोले बेसी शहर चामे सड़क अवरूद्ध, जोखिम कायमै, सावधानी अपनाउन आग्रह। मनाङका हिमतालको जोखिममा मर्स्याङ्गदी नदी करिडोर, तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो, विपद प्रतिकारको तयारी आवश्यक। र रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र पाँचवटा शव फेला, शवको पहिचान खुल्न बाँकी।
1: हजुर प्रविधि तपाईको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईको एकमात्र भर पर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
0: समाचार अब विस्तारमा। प्रत्येक वर्ष असोज एक गते विश्वकर्मा पूजाको तयारीका लागि लमजुङको बेसी शहर मिठाई पसल तथा पूजा पसलमा पूजा सामग्री मिठाई तथा प्रसाद किनमेल गर्नेको भीड़ लागेको छ। विश्वकर्मा पूजाको लागि आफ्नो सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजाका लागि मिठाई तथा प्रसाद किन्नेको भीड़ लागेको हो। विश्वकर्मा पूजाको लागि फलफूल, मिठाई, विश्वकर्मा बाबाको तस्वीर लगायतका पूजाका सामग्री खरिद गर्न गाउँका विभिन्न ठाउँबाट बेसी शहरसम्म आउने गरेका छन्। ग्राहकहरूको चहल पहल बढ़ेसँगै बेसी शहरका फलफूल तथा मिठाई पसलमा बाक्लो भीड़ लागेको छ। असोज एक गते अर्थात भगवान विश्वकर्माको जन्म जयन्ती भएकोले विश्वकर्मा पूजा मनाउने गरिएको धार्मिक मान्यता रहिआएको छ। विश्वकर्मा पूजाको अवसरमा उद्योग, कल कारखाना, कम्पनी, वर्कशप तथा घरमा प्रयोग हुने मशिनरी, औजार, मोटरसाइकल, कार, कम्प्युटर र विद्युतीय उपकरण लगायतका सामग्री सफा गरी पूजा गर्ने गरिन्छ। पूजासँगै आफूले प्रयोग गर्ने उपकरणको उचित संरक्षण र सुरक्षित प्रयोग गर्ने संकल्प समेत गर्ने गरिएको छ। शास्त्र अनुसार भगवान विश्वकर्मालाई देवशिल्पी समेत भन्ने गरिएको छ। हिन्दू धर्ममा भगवान विश्वकर्मालाई निर्माण शिल्पकला तथा यन्त्रको देवताको रूपमा पूजा गर्ने परम्परा रहिआएको छ। त्यस्तो त धार्मिक मान्यता अनुसार विश्वकर्माले देवताका लागि महल, अस्त्र, शस्त्र, आभूषण तथा विभिन्न संरचना निर्माण गरेको बताइन्छ। नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले विश्वकर्मा पूजाको अवसरमा भोलि बिहीबार महसुल काउन्टर तथा प्रशासनिक सेवाहरू बन्द रहने जनाएको छ। प्राधिकरणको सूचना अनुसार असोज एक गते बिहीबार विश्वकर्मा पूजा भएकोले लमजुङ वितरण केन्द्रमा नो लाइट इमर्जेन्सी बाहेक महसुल काउन्टर तथा प्रशासनिक कार्यहरू बन्द रहनेछन्। सेवा बन्द हुँदा ग्राहक वर्गमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा याचना गरेको छ। विद्युत आपूर्ति सम्बन्धी आकस्मिक समस्या तथा नो लाइट इमर्जेन्सी सेवा भने सञ्चालनमा नै रहने सूचनामा उल्लेख छ। अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ मनाङ जोड्ने एकमात्र बेसी शहर चामे सड़क अवरूद्ध बनेको छ। यस सड़क अन्तर्गत लमजुङको विशेषह नगरपालिका छ खरखरे भीरमा आज बिहान पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर छेत्रीका अनुसार बुधबार बिहान सड़कको माथिल्लो भागबाट पहिरोसहित ढुंगा माटो खसेर सड़क अवरूद्ध भएको हो। सड़क अवरूद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खुदीबाट प्रहरी सहायक हवलदार रामकुमार श्रेष्ठको कमाण्डमा दुईजनाको प्रहरी टोली घटनास्थलमा खटिएको उहाँले जानकारी दिनुभयो। खरखरे भीर प्रहरी चौकी खुदीबाट करिब 3 किलोमिटर पश्चिममा पर्छ। खरखरे भीरमा वर्खा याममा पटक पटक पहिरो खस्ने गरेको छ। यसअघि पनि पहिरोका कारण सड़क अवरूद्ध हुँदै आएको थियो। वर्षा जारी रहेकोले पहिरोको जोखिम कायमै रहेको र सड़क खुलाउने क्रममा समेत सावधानी अपनाउनु पर्ने अवस्था रहेको प्रहरीले जनाएको छ। मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङदी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढ़ाएको छ। हिमताल विस्फोटबाट अचानक ठूलो बाढ़ी आएमा त्यसको प्रभाव मर्स्याङदी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकोले जोखिमको अध्ययन नियमित अनुगमन पूर्व सूचना र विपद प्रतिकारको तयारी आवश्यक देखिएको हो। मनाङको नासो गाउँपालिका दुईमा रहेको डोना अर्थात थुलागी हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालको रूपमा पहिचान गरिएको छ। विभिन्न अध्ययनले तालको क्षेत्रफल करिब 0.9 वर्ग किलोमिटर आसपास रहेको देखाएको छ। सन् 2017 गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराई 76 मिटर रहेको देखाएको थियो। ती अध्ययन केही वर्ष अघिको भएकोले अहिले तालको क्षेत्रफल पानीको मात्रा हिम नदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढ़ेर गएको छ। विगतमा पहिचान गरिएको जोखिम अहिले कस्तो अवस्थामा छ भन्नेबारे थप स्पष्टता आवश्यक रहेको देखाउँछ। नासो गाउँपालिका दुईका वडा अध्यक्ष रवि गुरूङका अनुसार डोना हिमताल जोखिमपूर्ण अवस्थामा रहे पनि तत्कालै केही हुने अवस्था छैन। तालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको उहाँले बताउनुभयो। तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि संरक्षणका लागि ठूलो बजेट आवश्यक पर्ने उहाँको भनाई छ। प्रदेश र संघीय सरकारसँग आवश्यक सहयोगका लागि पहल भइरहेको तथा जोखिम बारे स्थानीयलाई सूचना दिने र सचेत गराउने काम भइरहेको उहाँको भनाई छ। गुरूङका अनुसार मनासोलु हिमालको फेदीमा रहेको डुना ताल प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षण समेत बनेको छ। विदेशी तथा आन्तरिक पर्यटक गरी वार्षिक 200 जना ताल क्षेत्रमा पुग्ने गरेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले डुना हिमताल जोखिमपूर्ण अवस्थामा रहेको र यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै गएकोले चिन्ताको विषय बनेको छ। जिल्लामा विपद प्रतिकारको सामान्य तयारी भए पनि ठूलो आयामको हिमताल विस्फोट जन्य बाढ़ी आएमा त्यसलाई सामना गर्ने क्षमता सीमित रहेको उहाँले बताउनुभयो। ताल फुटेमा मनाङका विभिन्न बस्ती हुँदै मर्स्याङदी नदीको बहाव क्षेत्रका तल्लो जिल्लासम्म प्रभाव पर्न सक्ने उहाँले बताउनुभयो। बस्ती सड़क जलविद्युत आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुग्न सक्ने भएकोले समयमै सूचना प्रवाह गरी मानवीय क्षति रोक्नुपर्ने उहाँको भनाइ छ। यसैगरी लालुपाते हाइड्रो पावरले डोना ताल आसपासमा जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढ़ाइरहेको र तालको पानी उपयोग गर्ने विषयमा अध्ययन भइरहेको प्रजीय खनालले बताउनुभयो। बाढ़ीको जोखिमलाई पूर्ण रूपमा रोक्न नसकिए पनि नियमित अनुगमन जोखिमको पुनः मूल्यांकन पूर्व सूचना प्रणाली सम्भावित बाढ़ीको बहाव क्षेत्रको पहिचान तथा स्थानीय तह र सुरक्षा निकाय बीचको समन्वयबाट क्षति न्यूनीकरण गर्न सकिने देखिन्छ। मर्स्याङदी नदी आसपासमा बस्तीका साथै सड़क पुल जलविद्युत आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधार रहेकाले हिमतालको जोखिमलाई माथिल्लो हिमाली क्षेत्रमा मात्र सीमित विषयका रूपमा नहेरे तल्लो तटीय क्षेत्रको विपद व्यवस्थापन योजनासँग जोड्नुपर्ने देखिन्छ। नेपाली कांग्रेस लमजुङले आगामी असोज 4 गते उडा अधिवेशन गर्न परिपत्र जारी गरेको छ। मंगलबार सम्पन्न जिल्लाका पदाधिकारीको बैठकको निर्णय अनुसार असोज 4 गते जिल्लाभित्रका सबै उडाहरूमा अधिवेशन गर्न निर्देशन गरिएको हो। लमजुङका 75 वटै उडामा अधिवेशन गराई प्रतिनिधि छनौट गर्न जिल्ला सचिव कृष्ण बहादुर अधिकारीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र यप्र रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।

0: समस्या पऱ्यो त्यस्तो।
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
0: ल, यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने? म
0: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध धर्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस सहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
0: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एक मात्र भर पर्दो प्रविधिको साथी।
0: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560-45783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
2: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
3: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
2: अब के गर्नुहुन्छ त दाई?
3: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
2: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
4: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, मुङ्गुरको दाना, मुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ, प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73-7799।
1: सुन्नुहोस् न दाई, म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
5: त्यसको लागि त घलेगाउँ होटल छ कि छ नि। शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
1: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
5: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
2: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
1: स्वादिष्ट स्वास्थ्यकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल, बेसीसार 8, लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 98499-59347। भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको।
6: ल, टेन्सन किन, हाम्रै बेसी सहरमा बार्बर सप छँदैछ नि।
1: बार्बर सप लेडिजको लागि पनि?
6: हो, बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
7: हजुर, हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ, हेयर कलरिङ, स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ। बार्बर सप, बेसी सहर नगरपालिका 8, प्रशासन चोक। प्रोप्राइटर विनय ठाकुर, सम्पर्क 97-627-48-848 र 98-131-65-915।
8: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङका पत्रकार मिलन शर्मा दलाईले मर्चाङदी बेसी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया र स्थानीय विरोधबारे स्थानीय संचार माध्यमले पर्याप्त समाचार नदिएको भन्दै प्रश्न उठाउनु भएको छ। सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै उहाँले आयोजनाले आवश्यक कानूनी प्रक्रिया पूरा नगरी निर्माण अघि बढ़ाएको दावी समेत गर्नुभएको छ। आयोजना विरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै उहाँले यसको वातावरणीय सामाजिक सांस्कृतिक तथा स्थानीय जीवनमा पर्ने प्रभाव बारे सार्वजनिक बहस आवश्यक रहेको बताउनु भएको छ। दनाईले आयोजनाको पक्षमा वातावरण बनाउन गतिविधि भइरहेको र स्थानीयवासीबाट ठूलो रकम बराबरको शेयर संकलन गरिएको दावी गर्दै यसमा केही राजनीतिक दलका नेताको समेत साथ रहेको सुनिएको दावी गर्नुभएको छ। उहाँले स्थानीय संचार माध्यमले आन्दोलन अदालतमा पुगेको विवाद तथा आयोजनामा कार्यरत भनिएका एक नाबालक मजदूर दुई महिनादेखि बेपत्ता रहेको दावीबारे समेत समाचार नदिएको भन्दै आलोचना गर्नुभएको छ। यद्यपि बालक मजदूर कार्यरत रहेको र बेपत्ता भएको विषय सम्बन्धित निकायबाट पुष्टि भएको विवरण भने उहाँको वक्तव्यमा छैन। यसैबीच पत्रकारिताप्रति असन्तुष्टि जनाउँदै दनाईले नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। उहाँले आगामी दिनमा महासंघको सदस्यता बिना पनि स्वतन्त्र पत्रकारिता जारी राख्ने बताउनु भएको छ। लमजुङमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले 16 सवारी साधनका चालकको स्वास्थ्य परीक्षण तथा मादक पदार्थ मापसे र लागू औषध सेवन सम्बन्धी जाँच लापसे गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङ र अस्थायी ट्राफिक प्रहरी पोस्ट भोटेओडार र पाउँदीको संयुक्त उपस्थितिमा मंगलबार चालकको स्वास्थ्य परीक्षण तथा मादक पदार्थ र लागू औषध सेवन गरी सवारी चलाउने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले चेक जाँच गरिएको हो। सुन्दर बजार नगरपालिका साथ पाउँदी स्थित डुम्रे बेसी शहर चामेस सड़क खण्डमा संचालन हुने निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको प्रहरीले जनाएको छ। भोटेउडार अस्पताल प्राली सिउरीबारका स्वास्थ्यकर्मीसँग समन्वय गरी सहकार्य गरी 16 सवारी साधनका चालकको स्वास्थ्य परीक्षण गर्नुका साथै लागू औषध तथा मादक पदार्थ सेवन सम्बन्धी चेक जाँच गरिएको हो। मादक पदार्थ तथा लागू औषध सेवन गरी सवारी साधन चलाउँदा चालकसँगै यात्रुको जनजीवन समेत जोखिममा पर्ने भएकोले सम्भावित सवारी दुर्घटना तथा क्षति न्यूनीकरणका लागि यस्तो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र 5 सब फेला परेको छ। नेपाली सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा ती सब भेटिएका हुन्। फेला परेका सबको पहिचान तथा अन्य विवरण खुल्न भने बाँकी रहेको छ। भदौ 10 भोटेकोशी नदी हुँदै आएको बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र मान्छे फँसेको आशंकामा खोजी तथा उद्धार चलिरहेको छ। आज गण्डकी प्रदेशको लमजुङ गोरखा तनहु कास्की म्याग्दी स्याङ्जा पर्वत र बागलुङ सहित 20 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम स्तरको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डु उपत्यका सहित दोलखा सिन्धुपाल्चोक काभ्रेपल्लाञ्चोक ताप्लेजुङ संखुवा सभा भोजपुर हुम्ला बझाङ बाजुरा र आसपासको जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। यसबीच लगातार वर्षा भइरहेका कारण मर्चाङदी नदीमा पानीको सतह बढ़ेको छ। लमजुङको भकुण्डे स्थित मर्स्याङदी जलमापन केन्द्रका अनुसार आज बिहान नदीको जलसतह 8.24 मिटर नाघेको थियो। उक्त केन्द्रमा 10 मिटर भन्दा माथिलाई चेतावनी तह मानिएको छ। पानीको बहाव बढ़दा पछिल्लो दिनमा नदीले चेतावनी तह पटक पटक पार गरेको केन्द्रले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले मर्स्याङदी नदीमा पानीको सतह पटक पटक बढ़ने गरेको र यसले विशेष गरी नदी तथा खोला आसपासको बस्तीमा जोखिम बढ़ाएको बताउनुभयो। नदी आसपासका विभिन्न स्थानमा जलविद्युत आयोजनाले जोड़ान गरेको साइरनबाट पानीको सतह बढ़ेको जानकारी पाउने गरेको उहाँले बताउनुभयो। यसअघि 2078 सालमा आएको बाढ़ीले मर्स्याङदी नदी आसपास को क्षेत्रमा क्षति पुर्याएको थियो। सो बाढ़ीका कारण लमजुङ मनाङ सड़क खण्ड लगायतका भौतिक संरचनामा समेत क्षति पुगेको थियो। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भोलि बिहिबार विश्वकर्मा बाबाको पूजा गरिँदै बेसी शहरमा पूजा सामग्री मिठाई तथा प्रसाद किन्नेको भीड। विश्वकर्मा पूजाका लागि विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका महसुल काउन्टर बन्द हुने, आकस्मिक तथा नुलाइट इमर्जेन्सी सेवा भने सञ्चालनमा रहने। पहिरोले बेसी शहर चामे सड़क अवरूद्ध, जोखिम कायमै सावधानी अपनाउन आग्रह। मनाङका हेमतालको जोखिममा मर्सङ्गदी नदी करिडोर, तल्लो तटीय क्षेत्रको सुरक्षा बारे चासो बढ़्यो, विपद प्रति कार्यको तयारी आवश्यक। र रसुवाको चिलिमे जल विद्युत आयोजनाको सुरुङभित्र पाँचवटा शव फेला, शवको पहिचान खोल्न बाँकी। हवस्त, यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी प्रमोद अधिकारीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: दाइ, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
2: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
1: अब के गर्नुहुन्छ त दाइ?
2: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
1: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथेँ, यस्तो कुरा यादै भएन।
3: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, मुङ्गुरको दाना, मुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका, ओरालो, लमजुङ प्रोपाइटर, शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
4: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको।
5: ल टेन्सन किन, हाम्रै बेसी सहरमा बार्बर सप छँदैछ नि।
4: बार्बर सप लेडिजको लागि पनि
5: हो? बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ, सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
6: हजुर, हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ, हेयर कलरिङ, स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ। बार्बर सप, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, प्रोप्राइटर विनय ठाकुर। सम्पर्क 97627848848 र 98131565915।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियन द्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
2: त्यसैले पार्ट्स पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एकपटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
1: बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार नजिकै।
3: प्रोप्राइटर सुरेश प्रधान, मोबाइल नम्बर 9856045090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
1: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
4: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
4: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने? म
4: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
4: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
5: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
4: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त म पनि त्यतै जाने भएँ।
8: बुढा थोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
9: सम्पर्क मोबाइल नम्बर 9856045141 र 9863252615।
10: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
11: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: छोरा चाडपर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847607915।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
6: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
7: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
8: टेक ककरोज, बाइक बिग्रिएर हैरान छु यार, कहाँ सर्भिस गराउँदा राम्रो होला? किन हैरान हुनु, लमजुङ अटो वर्क्स जा जिग्री। त्यहाँ त होन्डाका मोटरसाइकल र स्कुटरको सर्भिस हुन्छ र? हुन्छ नि, सस्तोमा सर्भिस अनि ओरिजिनल पार्ट्स तथा पुर्जाहरू पनि पाइन्छ। बाइक तथा स्कुटर महँगो त हुँदैन नि। ढुक्क, होन्डाका हरेक सामग्रीको मूल्य कम्प्युटरमै स्पष्ट देखाइन्छ। वाह, अब बाइकको सर्भिस र पार्ट्सका लागि लमजुङ अटो वर्क्समै जाने भयो।
9: यस लमजुङ अटो वर्क्समा होन्डा कम्पनीका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण, सस्तोमा सर्भिस, ओरिजिनल पार्ट्स पुर्जाहरू मर्मत तथा बिक्री गर्नु परेमा हामीलाई सम्झनुहोस्। होन्डा कम्पनीका हरेक सामग्रीहरूको मूल्य कम्प्युटरमा देखाइन्छ।
10: होन्डाको सवारी भरपर्दो रोजाई रोजाई। प्रोप्राइटर सुभाष श्रेष्ठ, लमजुङ अटो वर्क्स, बेसी सहर नगरपालिका 8, नारायण स्थान ओह्रालो लमजुङ। सम्पर्क फोन नम्बर 0665213084, मोबाइल नम्बर 9849364021 र 9847738405।

0: आजको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98461080025।
4: ए कान्छा, कहाँ हिँडिस यति बिहानै? के गर्नु र दाई, घर बनाउन थालेको छु नि। सिमेन्ट, रड, इँटा किन्न बजारतिर जान लागेको। त्यसो भए कहाँबाट सामान किन्ने विचार छ? त्यही त अलमलमा छु। सस्तो पाए जहाँबाट ल्याउँदा पनि हुन्छ कि भनेर सोच्दै थिएँ। ए कान्छा, घर भनेको जिन्दगी भरका लागि बनाउने हो, सस्तो मात्रै हेरेर हुन्छ र? निर्माण सामग्री गुणस्तरीय र भर पर्दो हुनुपर्छ नि। हो र दाई, त्यसो भए कहाँ पाइन्छ त राम्रो सामान? किन नपाउनु? थानीमाई निर्माण हार्डवेयर छ नि, त्यहाँ सिमेन्ट, रड, इँटा लगायत घर निर्माणका आवश्यक सामग्रीहरू पाइन्छन्। साँच्चै सामानको गुणस्तर कस्तो छ त? भर पर्दो, गुणस्तरीय र विश्वसनीय। घर निर्माणमा प्रयोग हुने सामग्री छान्दा ढुक्क भएर किन्न सकिने ठाउँ हो थानीमाई निर्माण हार्डवेयर।
5: विश्वसहर नगरपालिका 7 मर्सेन्डी क्याम्पस जाने बाटो नजिकै रहेको थानीमाई हार्डवेयरमा गुणस्तरीय रड, सिमेन्ट, इँटा, ढुङ्गा, बालुवा, गिटी लगायत निर्माणका सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर शम्भुलाल श्रेष्ठ र सूर्यभक्त श्रेष्ठ, विश्वसहर नगरपालिका 7 क्याम्पस रोड लमजुङ, मोबाइल नम्बर 98461927939 र 98460869008।
7: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
8: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
7: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने? म
8: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
7: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
8: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
9: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी।
8: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560-45783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।

0: अतिथि नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेकोशी त्रिशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार।
1: धेरै धेरै ठाउँमा ग्राउन्ड सर्च सकिसकेको अवस्था, घर घरमा हुने सर्च सकिसकेको अवस्था, टनेल सर्च गरिसकेको अवस्था हो।
0: पुरानै बासस्थान फर्कन सक्ने अवस्था नभएको विस्थापितहरूको पीडा।
2: अहिले खोला देखे भए चाहिँ पहिरन आउने ठाउँमा, पहिरन आएको ठाउँमा, त्यस्तो पक्का ठाउँमा राख्थ्यो भने हामीलाई राम्रो लाग्छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चीनको चेतावनी। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघले यमनमा चर्कदो लडाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 भन्दा बढी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लडाकीहरू बीच लडाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय संकट झन बढाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुथीहरूले यमनको पूरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यो सँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबूत भएको छ। सुनियोजित रूपमा तोडफोड हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्याण्डसको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढ़ी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रूट, स्किपोल र युट्रेक सहितका शहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वाशिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्दै र तीनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढ़ाउने योजना भएको बताएका थिए। तर मंगलबार चीनी विदेश मन्त्री